0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 6 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छन् सदा सर्वदा।
3: यहाँ सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 3 गते बुधबार, अगस्त 19 तारीक सन 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको सप्तमी तिथि, तुलसीदास जयन्ती, राष्ट्रिय सूचना दिवस, विश्व फोटोग्राफी दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: अब काठमाडौँ उपत्यका सहित देशभर आफू खुशी मासु पसल खोल्न नपाइने, वन उजाड्ने र अतिक्रमण गर्ने विरूद्ध कड़ा कार्यवाही हुँदै, खोलाले बगाउँदा एक बालिकाको मृत्यु, बेपत्ता दुईको खोजी कार्य जारी।
1: स्थानीय तहको चुनावको माहौल बनाउँदै दलहरू पुराना दल आन्तरिक किचोलोमा उम्मेद्वार खोज्न रासुपा अघि, कांग्रेसले महाधिवेशन समयमै सम्पन्न गर्न विधान संशोधन गर्दै, सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने।
0: मधेसमा ट्रान्सफर्मर चोरी बढ़दै, किसान र सर्वसाधारण मारमा, गौरवको पाँच सिंचाई आयोजना 5 वर्षभित्र पूरा गर्ने लक्ष्य, पोखरा र गौतम बुद्ध विमानस्थलबाट उड़ान नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण।
1: विश्वका 10 मध्ये 4 स्वास्थ्य संस्थाले मात्रै सरसफाई मापदण्ड पूरा गर्ने गरेको अधीन सार्वजनिक, पालिस्तानी नागरिकको सुरक्षाका लागि संयुक्त राष्ट्रसंघको आह्वान, युक्रेनमा रूसी रकेट आक्रमणले 10 जनाको मृत्यु।
0: र नेपालमा अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिता आयोजना हुने, विद्यालयमा कराते विकासका लागि विद्यालय खेलकुद महासंघ र कराते महासंघबीच सहमति, नेपालको आयोजनामा इटालीमा सिटी T20 क्रिकेट लागू हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, काठमाडौँ उपत्यका सहित देशभर अब आफू खुशी मासु पसल खोल्न नपाइने प्रसंग।
1: काठमाडौँ उपत्यकामा अब जथाभावी मासु पसल खोल्न नपाइने भएको छ। सरकारले पशु वधशाला तथा मासु जाँच ऐन 2055 लागू गर्ने तयारी गर्दै राजपत्रमा सूचना प्रकाशित गरेको छ। सूचना अनुसार 2083 मंगिर 1 गतेदेखि काठमाडौँ उपत्यकाका तीनै जिल्लामा ऐन लागू हुनेछ। यसै गरी 2083 माघ 1 गतेदेखि देशभरका नगरपालिका र 2084 साउन 1 गतेदेखि नेपालभर ऐन कार्यान्वयनमा ल्याइनेछ। ऐन लागू भएपछि पशु वध मासु परीक्षण र बिक्री वितरण निश्चित मापदण्ड अनुसार गर्नुपर्नेछ। यसै संघ अनुमति र मापदण्ड बिनै आफू खुशी मासु पसल संचालन गर्ने व्यवस्था अन्त्य हुने कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोतनाथ गौतमले सीआईएनसँग बताउनुभयो।
3: हरेक प्रदेशहरूमा सकेसम्म धेरै सबै प्रदेशमा पुग्ने गरी हामीले मासु जाँच ऐन अब कार्यान्वयन हुँदैछ भनेर यो मङ्सिरदेखि चाहिँ कार्यान्वयनमा जान्छ काठमाडौँ उपत्यकामा र यो बागमती प्रदेशमा चाहिँ हामी छिट्टै नै सबै पक्षलाई समेट्ने गरी व्यापक रूपमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ। मन्त्रालय आफै पनि छ, केही जटिलताहरू छन् तर कार्यान्वयन गर्न त्यति जटिल होला जस्तो मलाई लाग्दैन, हामी कार्यान्वयन गर्न सक्छौँ भन्ने नै।
4: अब ओल्लो कोठामा को बसिरहेछ पल्लो कोठामा थाहा हुँदैन, काठमाडौँ भनेको त्यस्तो ठाउँ होइन। अब ओल्लो कोठामा मासु पसल बेचिराखेको अलि दुई घर पछि उतापट्टि थाहा हुँदैन, सरकारले कसरी थाहा पाउँछ त यो विषय? अब
3: हेर्नुहोस्, यो कानुनमा हामीले पहिलेदेखि नै धेरै कुरा व्यवस्था छ गरेको छ। मासु पसल पहिलो कुरा स्थानीय तहमा दर्ता हुनुपर्छ, त्यो मासु पसल दर्ता गर्नको लागि निवेदन दिनुपर्छ, त्यो निवेदन दिइसकेपछि त्यहाँको पशु सेवा शाखामा भएको के भन्छ प्राविधिकले हेर्छ र त्यो अनि त्यतिले मात्रै पुगेन, वधस्थलका लागि चाहिँ के भन्छ पालिकाले सिफारिस गरेर हेरेर के भन्छ प्रदेश सरकारको जिल्ला स्थित पशु सेवा हेर्ने कार्यालयमा उसले त्यो निवेदन पठाउँछ, उसले आएर हेर्छ मापदण्ड अनुसार पुगेको छ कि छैन, अनि मात्रै त्यो मासु पसल वधस्थल वधशाला त्यो चाहिँ दर्ता हुन्छ। अनि अब अहिले जस्तो के भन्छ
4: मलाई
3: खोल्न मन लाग्यो मैले
4: खोलौँ भनेर सजिलैसँग खोल्न पाउने अवस्था भएन,
3: व्यवसाय गर्ने भएपछि व्यवसाय कहाँ दर्ता हुनुपर्ने हो, उसले भ्याटमा दर्ता हुनुपर्ने हो, प्यान नम्बर लिनुपर्ने, त्यो काम त व्यवसायले पनि गर्नु पर्यो नि त।
0: स्थानीय तहको निर्वाचन आउन अझै केही समय बाँकी रहे पनि राजनीतिक दलहरूबीच चुनावी तयारीको संकेत देखिन थालेको छ। पुराना दलहरू आन्तरिक विवाद मिलाउन व्यस्त रहेका बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा भने उम्मेद्वार छनौट प्रक्रियामै अघि बढ़ेको छ। रासोपाले स्थानीय तहका विभिन्न पदका लागि आवेदन दिन क्याण्डिडेट क्लब शुरू गरेको छ। पार्टीले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यका लागि इच्छुक व्यक्तिबाट आवेदन माग गरेको छ। उम्मेद्वार बन्न चाहनेले शैक्षिक योग्यता, आर्थिक अवस्था, कानूनी विवाद, डिजिटल अपराध र चारित्रिक अवस्था लगायत विवरण खुलाउनु पर्ने व्यवस्था गरिएको छ। आवेदनपछि लिडरशिप एकाडेमी मार्फत उम्मेद्वारको क्षमता र राजनैतिक संस्कारको मूल्यांकन गरिने पार्टीको तयारी रहेको छ। यता नेपाली कांग्रेस र एमालेभित्र नेतृत्व र संगठन सम्बन्धी विवाद चलिरहेकै छ। नेकपा वाम तालमेलको सम्भावना खोजिरहेको छ भने मधेसवादी तथा पहिचानवादी दलहरू मोर्चाबन्दी गरेर चुनावमा जाने तयारीमा देखिएका छन्। यसरी पुराना दल आन्तरिक समीकरण मिलाउन केन्द्रित भइरहेका बेला रासोपाले भने उम्मेद्वार पहिले चुनावी अभियान पछिको रणनीति अपनाएको देखिन्छ।
1: नेपाली कांग्रेसले आगामी 15 महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्नका लागि विधानको प्रावधानलाई निलम्बन गरेको छ। पार्टी केन्द्रीय कार्य समितिको बैठकले विशेष परिस्थितिले विधानमा रहेको केही प्रावधान जटिलता हटाउने निर्णय गरेको हो। बैठकले महाधिवेशनको प्रक्रियालाई सहज बनाउन विधानको धारा 35(2)(घ)लाई निलम्बन गर्ने निर्णय गरेको छ। कांग्रेसले आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।
0: मकवानपुरको हेटौडा उपमहानगरपालिका 19 वासुदेवमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। एक बालिका भने खोलाबाट सकुशल निस्कन सफल भएको प्रहरीले जनाएको छ। हिजो साँझ विद्यालयबाट घर फर्किने क्रममा लप्चका तर्न खोज्दा चार बालिकालाई खोलाले बगाएको थियो। खोलाले बगाएकी 8 वर्षीय रोशनी स्याङटान करिब 500 मिटर तल रूखको जरामा अड्किएको अवस्थामा भेटिएकी थिइन्। स्याङटाङलाई हेटौडा अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। यस्तै 11 वर्षीय सुमित्रा भोलन र 12 वर्षीय विनिता भोलन अझै बेपत्ता छन्। उनीहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ। 23 वर्षीय सीमा भोलन भने खोलाबाट आफै बाहिर निस्कन सफल भएको प्रहरीले जनाएको छ। सामान्य चोट लागेकी सीमालाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
1: वन क्षेत्र उजाडेर अतिक्रमण गर्ने विरूद्ध कड़ा कार्यवाही हुने भएको छ। डिभिजन वन कार्यालय महोत्तरीले सागरनाथ वन विकास परियोजनाको 2 नम्बर प्लटमा रूख काट्ने तथा रूख फेदमा विषादी प्रयोग गरी सुकाउने विरूद्ध कार्यवाही प्रक्रिया अघि बढ़ाउने भएको हो। वन कार्यालयका अनुसार अनुसन्धानका क्रममा 195 वटा टिक जातका रूख काटिएको र केही रूखको जरामा विषादी प्रयोग गरिएको पाइएको छ। वरिष्ठ वन अधिकृत अजय मिश्रका अनुसार घटनामा संलग्न वन माफियाको पहिचानका लागि अनुसन्धान पनि शुरू भएको बताइएको हो।
0: मध्य प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढ़दै गएपछि किसान, खानेपानी उपभोक्ता र विद्युत प्राधिकरण समस्यामा परेका छन्। पछिल्लो समय विशेष गरी सिंचाई र खानेपानी आयोजनाका ट्रान्सफर्मर चोरको निशानामा पर्न थालेका छन्। मध्य प्रदेश प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 मात्रै 33 वटा ट्रान्सफर्मर चोरी भएका छन्। पछिल्ला 5 वर्षमा भने प्रदेशभर 101 वटा ट्रान्सफर्मर चोरी भएको तथ्याङ्क रहेको छ। गत आर्थिक वर्ष सबैभन्दा बढ़ी महोत्तरीमा 11 वटा ट्रान्सफर्मर चोरी भएका थिए। ट्रान्सफर्मर चोरी हुँदा सिंचाई प्रभावित भएर किसानलाई धान बाली जोगाउन समस्या भएको छ। त्यस्तै खानेपानी आयोजनाका ट्रान्सफर्मर चोरी हुँदा कतिपय ठाउँमा सर्वसाधारण खानेपानीबाट समेत वञ्चित भएका छन्। प्रहरीले ट्रान्सफर्मर चोरीमा गिरोह नै सक्रिय रहेको हुन सक्ने भन्दै अनुसन्धान र निगरानी बढ़ाएको जनाएको छ। प्राधिकरणले पनि ट्रान्सफर्मर जडान भएका क्षेत्रका स्थानीयलाई निगरानी र सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा धान गोड्ने बेला मल व्यवस्थापनमा किसानले के ध्यान दिने
5: बोट बिरूवाको लागि उपयुक्त बनाउँछन् है, त्यसै कारणले तिनीहरूको धेरै ठूलो फाइदा हो, तर रासायनिक मलको विकल्प हुँदैन।
0: गौरवको 5 सिंचाई आयोजना 5 वर्षभित्र पूरा गर्ने लक्ष्य। पोखरा र गौतम बुद्ध विमानस्थलबाट उडान नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरू,
6: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फण्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ? यसबाट तपाईँको खेतीपाती, बसोबास वा दैनिक जीवनमा असर परेको छ?
1: चिन्ता नलिनुहोस्, तपाईँको गुनासो सुन्ने ठाउँ छ
6: स्वतन्त्र उजुरी संयन्त्र IRM, हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईँका गुनासा निष्पक्ष, गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
1: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
6: IRM.greenclimate.fund विस्तृत जानकारी लिन सक्नुहुनेछ।
7: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल एसटिमद्वारा जारी सन्देश।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र OERC, सामुदायिक रेडियो उदयपुर र CIN।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
7: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा सम्भावनाको कर्णाली, अभावमा नागरिक शीर्षकमा कृष्ण प्रसाद गौतमले सुकेतबाट लेख्नु भएको खबर प्रकाशित छ भने सिरामा प्रहरीकै गोलीबाट गणेश यादवको मृत्यु भएको निष्कर्ष कार्यवाहीको सिफारिश शीर्षकमा गौरव पोखरेलले खबर लेख्नु भएको छ। भित्र पृष्ठमा कांग्रेस संस्थापनले अघि बढ़ायो 15 महाधिवेशन सक्रियता, 77 जिल्लामा 85 निर्वाचन अधिकृत परिचालन शीर्षकमा पनि खबर छ। महाधिवेशनका लागि सभापति गगन थापाको संयोजकत्वमा केन्द्रीय व्यवस्थापन समिति गठन, मुख्य राजनीतिक प्रस्ताव थापाले पेश गर्ने र अन्य प्रस्तावका लागि पनि तोकिएको जिम्मेवारी अगाडि बढ़ाइएको खबर कुलचन्द्र न्यूपानेले लेख्नु भएको छ। यता किन चल्यो एमालेमा आवारा अभियान शीर्षकमा गंगा विषीले खबर लेख्नु भएको छ। नीति र नेतृत्व पुनर्गठनको प्रस्ताव राख्ने नेता तथा कार्यकर्तालाई एमाले अध्यक्ष ओलीले आवारा र उडनठेउला भनेपछि पार्टीभित्रै विरोध। एमाले बौद्धिक परिषदको पुनर्जागरण अभियानका नेता कार्यकर्ताले शुरू गरे आवारा अभियान शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा नेपालका लागि भारतमा किन चल्दैन किवार शीर्षकको खबर छ भने पाँच वर्षमा दुई खर्ब अड़तीस अर्बको कृषि बीमा बाली बीमामा न्यून आकर्षण शीर्षकमा खबर छ। त्यस्तै नागरिकको पहिलो पृष्ठमा पश्चिम सेती जल विद्युत परियोजना चार दशकदेखि अध्ययनमै सीमित शीर्षकमा दिल बहादुर छत्यालले खबर लेख्नु भएको छ भने गौरवका सिंचाई योजना पाँच वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने योजनाको खबर प्रकाशित छ। सरकारले लगभग चार दशक अघि नै शुरू भएका राष्ट्रिय गौरवका पाँच आयोजना दुईदेखि पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। तीमध्ये बबई सिंचाई र भेरी बबई सिंचाई आयोजनाको काम अगाडि आगामी दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ।
0: नयाँ पत्रिका दैनिकमा सवा 26 अर्ब ऋण काटेर बनाइएका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थलकै आमदानीबाट ऋण तिर्ने सम्झौता उडान नभएपछि केन्द्रीय कोषबाट तिर्दै प्राधिकरण शीर्षकमा ज्ञानेन्द्र भूलले लेख्नु भएको खबर छापिएको छ। चिनिया बैंकलाई पोखरा विमानस्थलको झण्डै 16 अर्ब र एडीबीलाई गौतम बुद्धको सवा 4 अर्ब ऋण तिर्न बाँकी रहेको खबरमा उल्लेख छ। भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सवा 26 अर्ब ऋण लिँदा नै सम्झौतामा उल्लेख थियो। विमानस्थलहरू नै कमाएर ऋण तिर्ने तर उद्घाटन भएको चार वर्ष भइसक्दा पनि नियमित उडान नभएपछि आमदानी गर्न नसकेका दुवै विमानस्थलको ऋणको किस्ता नागरिक उड्डयन प्राधिकरणले आफ्नो कोषबाट तिरिरहेको छ। जबकि प्राधिकरणको कोष पनि विभिन्न विमानस्थलबाट हुने आमदानीले मात्रै होइन सरकारबाट पाउने बजेट र सरकारसँग ऋण लिएर चलेको खबरमा उल्लेख रहेको छ। रेडक्रसको गोदामका लागि जग्गा खरिदमा 1 करोड़ ठगी पूर्व अध्यक्ष संजीव थापा सहित पाँचजना पक्राउ शीर्षकमा टेकराज थामीले लेख्नु भएको खबर छ भने नेपाली दूतावासका छैनन् भवन वार्षिक 1 अर्ब 39 करोड़ भाड़ामै खर्च शीर्षकमा अर्को खबर समेत छापिएको छ। विभिन्न देशमा नेपाली दूतावास र महावाणिज्य दूतावास गरी 44 कूटनीतिक नियोग तीमध्ये 33 को भवन तथा कर्मचारी आवास भाड़ामा परराष्ट्र मन्त्रालयको कुल बजेटको करिब 17% भाड़ा तिर्नमै खर्च हुने गरेको खबरमा उल्लेख रहेको छ। गोर्खापत्रको पहिलो पृष्ठमा तीन देशमा राजदूतावास भवन बन्दै शीर्षकमा खबर छापिएको छ। प्रतिनिधि सभामा एकैपटक चार विभागीय मन्त्रालयसँग सम्बन्धित विषयमा विभागीय मन्त्री र सांसदबीच प्रश्नोत्तर भएको छ। सभामा हिजो परराष्ट्र ऊर्जा कृषि र पर्यटन मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्नोत्तर भएको हो। चालू अधिवेशनमा दर्ता भएका नेपाली कांग्रेसका सांसद द्वै बासना थापा र निष्कल राईका प्रश्नमा सभाको प्रश्नोत्तर भएको थियो। यसअघि दुई विभागीय मन्त्रीसँग सभामा प्रश्नोत्तर भएको समेत खबरमा उल्लेख रहेको छ। त्यसै गरी राहदानी विधेयक संशोधन प्रक्रियाका लागि स्वीकृति शीर्षकमा अर्को खबर छ भने बढ़्यो घटना घट्यो मानवीय क्षति मौसमी विपदसँग सम्बन्धित समाचार रहेको छ। ईश्वर चन्द्र झाले काठमाण्डुबाट लेख्नु भएको यो खबरमा मनसून प्रवेश गरे ता गत वर्षको तुलनामा विपदका घटना बढ़े पनि मानवीय क्षति भने कम रहेको उल्लेख रहेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पूर्व सूचना प्रणालीको प्रभावकारी उपयोग बाढ़ी पहिरो जाने सम्भावित क्षेत्रमा राति राजमार्ग बन्द गर्ने निर्णय र प्रविधिको प्रयोगले मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुगेको हो। विपद प्राधिकरणका अनुसार नेपालमा मनसून प्रवेश गरे यता 59 दिनमा 1373 घटना भएका छन् जसमा 67 जनाको मृत्यु भएको छ। गत वर्ष सोही अवधिमा 571 विपदका घटना दर्ता भएकोमा 43 जनाको मृत्यु भएको थियो। प्राधिकरणका सहसचिव प्रदीप कोइरालाले विपदका घटनाका आधारमा मृतकको संख्या करिब 7.5% रहेकोमा यस वर्ष करिब 5% रहेको बताउनुभयो। मनसून बाहिरिन अझै 15 दिन समय बाँकी रहेको छ। मुत्राशयबाट निकालियो 3.1 किलोको पत्थरी यो पहिलो पटक रहेको घटना शीर्षकमा खबर छापिएको छ भने थापालाई मुख्यमन्त्री बनाउने एमालेमा सहमति शीर्षकमा अर्को खबर छापिएको छ। भित्री पृष्ठमा छापिएको

0: छापिएको यो खबरमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलमा उत्पन्न विवादमा संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै राख्ने गरी सहमति बनेको छ। हेटौडामा हिजो बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थपलियालाई संसदीय दलको नेताबाट नहटाउने र प्रदेशसभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने सहमति गरेको हो। त्यस्तै धार्मिक पर्यटनको गन्तव्य बन्दै लटरमेश्वर शीर्षकमा हेटौडाबाट छापिएको खबर रहेको छ भने मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने शीर्षकमा भित्री पृष्ठमा धनगढ़ीबाट छापिएको खबर छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज दिउँसो प्रदेशसभामा विश्वासको मत लिने तय भएको खबरमा उल्लेख रहेको छ। डिजिटलाइज हुन सकेन सामाजिक परीक्षण प्रतिवेदनमा अमरगढ़ीबाट छापिएको खबर छ भने लिलाम बिक्री नगरिदा सर्दै काठ शीर्षकमा बेलौरी कञ्चनपुरबाट लेखिएको खबर समेत छापिएको छ। घोडागढ़ी ताल संरक्षणमा चुनौती शीर्षकमा अर्को खबर पनि रहेको छ। त्यसैगरी वर्षा र पहिरोले छ राष्ट्रिय मार्ग ठप्प शीर्षकमा अर्को खबर छापिएको छ। कारोबारको पहिलो पृष्ठमा छापिएको यो खबरमा देशभर भइरहेको अविरल वर्षा र त्यसपछिको पहिरोले देशका विभिन्न भागमा यातायात सेवा प्रभावित भएको भएका छन्। सड़क विभागको नेभिगेट प्रणालीले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशको 18 मुख्य राष्ट्रिय राजमार्ग मध्ये 6 वटा पूर्ण रूपमा अवरूद्ध भएका छन्।
1: साझा खबरमा अब विदेशका खबर। विश्वका 10 मध्ये 4 वटा स्वास्थ्य सेवा संस्थाले मात्रै बिरामी तथा स्वास्थ्य कर्मीका लागि आवश्यक आधारभूत सरसफाई मापदण्ड पूरा गरेको एक अध्ययनले देखाएको छ। संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ्य संगठन र युनिसेफले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वका 11% स्वास्थ्य संस्थामा सरसफाई सेवा नै उपलब्ध नभएको अध्ययन सार्वजनिक भएको हो। संयुक्त राष्ट्रसंघले इजरायल पालिस्तान द्वन्दका क्रममा पालिस्तानी नागरिकको सुरक्षा घर तथा सम्पत्तिको संरक्षण र अत्यावश्यक सेवामा उनीहरूको पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ। वेस्ट ब्याङ्कमा बढ़दो तनाव तथा आक्रमण र गाजापट्टीमा जारी इजरायली हवाई आक्रमण गोलाबारी बीच राष्ट्रसंघले नागरिकको अवस्थाप्रति चिन्ता व्यक्त गरेको हो र उत्तर पूर्वी युक्रेनको कार्भिभ क्षेत्रमा रूसी सेनाले गरेको रकेट हमलामा कम्तीमा 10 जनाको मृत्यु भएको छ भने 17 जना घाइते भएका छन्। पछिल्ला महिनामा नागरिकको मृत्यु बढ़ेपछि युक्रेनले कड़ा प्रतिकार गर्ने चेतावनी गरेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाल स्क्वास एण्ड ऱ्याकेट संघको आयोजनामा पीएसए नेपाल सैटेलाइट स्क्वास प्रतियोगिता हुने भएको छ। नेपालमा पहिलो पटक हुन लागेको ऱ्याकिङ प्रतियोगिता 4 दिनसम्म ललितपुरको सादोबाटमा हुनेछ। प्रतियोगितामा नेपाल सहित भारत बंगलादेश श्रीलंका मलेसिया र बेलायतबाट 16 पुरूष खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको ड्र साइज 8, 16 र 32 खेलाड़ीको हुने प्रावधान रहे पनि पहिलो संस्करणमा 16 खेलाड़ीलाई मात्र सहभागी गराउन लागिएको संघले जनाएको छ। नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल कराते महासंघ बीच सम्झौता भएको छ। सम्झौतामा विद्यालय स्तरमा कराँतेको प्रवर्धन विकास र विस्तार तथा अन्तर्राष्ट्रिय स्कूल स्पोर्ट्स फेडरेशनका प्रतियोगिताहरूमा यसको सहभागितालाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लीग ईपीएलका संस्थापक आमिर अख्तरको पहलमा इटालीमा सिटी बेस्ट फ्रेन्चाइज टी20 क्रिकेट लीग आयोजना हुने भएको छ। इटालियन क्रिकेट फेडरेशनको आधिकारिक समर्थनमा इटालिया टी20 को पहिलो संस्करण आउँदो नोभेम्बर 7 देखि 15 सम्म रोममा आयोजना हुने भएको छ र अभ्यास खेलमा नेपालको जीत भएको छ। एसीसी प्रिमियर कपको तयारी स्वरूप खेलिएको पहिलो अभ्यास खेलमा नेपालले भारतको कर्नाटकलाई 116 रनले हराएको छ। मलेसियामा हुने प्रिमियर कपको तयारीका लागि नेपाली टीम अहिले भारतमा रहेको छ।
1: बाली र माटो अनुसार मलको सही मात्रा निर्धारण कसरी गर्ने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको ताजा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब धान बालीमा मल हाल्ने कुरा। अहिले किसानको खेतमा धान गोड्ने बेला छ। किसानले बाली र माटो अनुसार मलको सही मात्रा निर्धारण गर्न सके धान

0: उत्पादन हुने कृषि वैज्ञानिकहरू बताउँछन्। जैविक र रासायनिक मलको सन्तुलित प्रयोगले माटोको उर्वरा शक्ति समेत जोगाउने उनीहरूको भनाई छ। मलको मात्रा र प्रयोगलाई किसानले कसरी ध्यान दिने, यस बारेमा हामीले राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रका कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहासँग कुराकानी गरेका छौं।
1: मलहरू राखिदिनुहुन्छ भने पछि गएर बोट बिरुवाको वृद्धि विकास हुनको लागि धेरै ठूलो सहयोग हुन्छ, उत्पादन बढ्छ। मल राख्नु भएन भने उत्पादन सत्तै घट्छ।
0: त्यो रासायनिक मलको सट्टामा प्राङ्गारिक मल हुन्छ नि, हामीले गोबर मल अथवा कुखुराको सुली मल अथवा अरू कुनै पनि मल प्रयोग गरेर चाहिँ बाली राम्रोसँग उत्पादन गर्न सक्छौ कि सक्दैनौ अहिलेको अवस्थामा?
1: अहिलेको अवस्थामा हेर्नुहोस्, जस्तै प्राङ्गारिक मलहरू भन्नुभयो, विभिन्न मलहरूको नाम भन्नुभयो, तिनीहरूमा यो नाइट्रोजनको मात्रा एकदम थोरै हुन्छन्, 1.5% देखि 2.5% सम्म हुन्छन्। त्यसै गरी अरू त हुन्छन् नै, जस्तै डीएपी पोटास, यिनीहरू पनि के भन्छ फस्फोरस पोटासको मात्रा पनि कम हुन्छन्। बोट बिरुवालाई जति चाहिएको हो, बोट बिरुवालाई मानौ न 1 केजी चाहिएको हो, तिनीहरूले कति दिन्छन्? ग्राममा दिन्छन्।
0: कम भएपछि
1: बोट बिरुवाको जुन किसिमले वृद्धि विकास र जुन किसिमले उत्पादन हुनुपर्ने हो, उत्पादकत्व हुनुपर्ने हो, त्यो हुँदैन, त्यो घट्न जान्छन्। ग्रीन रिभोल्युसनको मुख्य आधार नै त्यही हो, रासायनिक मल र भेराइटी, त्यो दुई
0: मात्रा मिलाएर
1: प्रयोग हुँदाखेरि ग्रीन रिभोल्युसन हुन गयो।
0: माटो बिगार्छ भन्छन् नि त, फेरि
1: माटो सन्तुलित मात्रामा इन्टिग्रेटेड न्युट्रिएन्ट म्यानेजमेन्ट भन्ने हामी गर्छौं, होइन, सन्तुलित मात्रामा डीएपी, युरिया, पोटास, त्यसै गरी प्राङ्गारिक मल हाल्यो भने माटो बिगार्दैन, माटोलाई झन् सस्टेनेबल बनाएर राख्छन्। हामीले डीएपी, युरिया, पोटास मात्र भन्दैनौ, सँगसँगै प्राङ्गारिक मल पनि भनेको हुन्छौ, 5 डोको 10 डोको राख्नलाई भनेको हुन्छौ। यसरी गर्यो भने समस्या हुँदैन। तर किसानले के देखिएको छ भने एउटा मात्र रासायनिक मल हाल्ने, प्राङ्गारिक मल नहाल्ने, प्राङ्गारिक मल हालेन भने रासायनिक मल पनि त्यति जस्तो मात्रामा काम गर्नुपर्ने हो त्यस्तो किसिमले काम गर्दैन।
0: भनेपछि रासायनिक मल पनि हाल्नु पर्यो, प्राङ्गारिक मल गोबर मल पनि हाल्नु पर्यो,
1: किनभने कार्बन जति मात्र अर्ग्यानिक म्याटर जति माटोमा हुन्छन् त्यति नै रासायनिक मल राम्रोसँग काम गर्छन्। जसरी कार्बनको मात्रा घट्छन्, अर्ग्यानिक म्याटरको मात्रा घट्छन्, प्राङ्गारिक पदार्थको मात्रा चाहिँ यो माटोमा घट्छ, त्यसपछि रासायनिक मलले पनि सोचे जस्तो काम गर्दैन।
0: पछिल्लो समय चाहिँ रासायनिक मलको विकल्प बन्दै ढैँचा भनेर आउँछ कि, अनि कतिपय माटो विज्ञहरूले चाहिँ ढैँचा प्रयोग गर्नु राम्रो पनि हो, माटोलाई राम्रो गर्छ, तर यो रासायनिक मलकै सट्टामा काम गर्ने सक्ने सम्भावना चाहिँ कतिको छ ढैँचाले?
1: ढैँचाले के गर्छन् भने यहाँलाई विशेष गरी धान रोप्नुभन्दा पहिला अथवा जुनसुकै बाली लगाउनुभन्दा पहिला ढैँचा लगाउने, यो लामो समयदेखि
0: परम्परागत
1: अभ्यास हो। यसले चाहिँ माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढाउँछ।
2: कृषि वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशवाहासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: अब काठमाडौँ उपत्यका सहित देशभर आफू खुशी मासु पसल खोल्न नपाइने, वन उजाड्ने र अतिक्रमण गर्ने विरूद्ध कड़ा कार्यवाही हुँदै, खोलाले बगाउँदा एक बालिकाको मृत्यु, बेपत्ता दुईको खोजी कार्य जारी,
2: स्थानीय तहको चुनावको माहौल बनाउँदै दलहरू पुराना दल आन्तरिक किचोलोमा उम्मेद्वार खोज्न रासपा अघि, कांग्रेसले महाधिवेशन समयमै सम्पन्न गर्न विधान संशोधन गर्दै, सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै,
0: मधेसमा ट्रान्सफर्मर चोरी बढ़दै, किसान र सर्वसाधारण मारमा, गौरवको 5 सिंचाई आयोजना 5 वर्षभित्र पूरा गर्ने लक्ष्य, पोखरा र गौतम बुद्ध विमानस्थलबाट उड़ान नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण,
2: विश्वका 10 मध्ये 4 स्वास्थ्य संस्थाले मात्रै सरसफाई मापदण्ड पूरा गर्ने गरेको अध्ययन, सार्वजनिक पालिस्तानी नागरिकको सुरक्षाका लागि संयुक्त राष्ट्रसंघको आह्वान, युक्रेनमा रूसी रकेट आक्रमणमा 10 जनाको मृत्यु,
0: र नेपालमा अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिता आयोजना हुने, विद्यालयमा कराते विकासका लागि विद्यालय खेलकुद महासंघ र कराते महासंघबीच सहमति, नेपालीको आयोजनामा इटालीमा T10 क्रिकेट लीग हुने।
2: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कर्नर किक शीर्षकको कार्टुनलाई लिएका छौं। यो कार्टुन मन्त्रीले हेलिकप्टर चढ़ेको विषयलाई व्यङ्ग्य गर्न खोजिएको छ। केही दिन अगाडि एकजना मन्त्रीलाई सामान्य स्वास्थ्य अवस्थामा केही गडबडी आएपछि हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याइएको प्रसंग जोड्न खोजिएको छ। यो विषय हिजोको संसदमा पनि उठेको थियो। दुईजना व्यक्ति यहाँ कुराकानी गरिरहेको जस्तो देखाइएको छ, माथि हेलिकप्टर उडिरहेको जस्तो देखाइएको छ र बीचमा यस्तो लेखिएको छ, हामीलाई पखाला लाग्दा भट्टटटटट आवाज आउँथ्यो, मन्त्रीलाई रुगा।
0: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
3: रेडियो धादिङ 106 मेगाहर्ज।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
3: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा।
7: सम्पर्क मोबाइल 97140131429।
8: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
9: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
8: हा, तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम स्ट्रिट अकलादेवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त।
9: ए, अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
10: हामी त लाग्यौं श्री अकलादेवी सुनचारी पसलतिर, अनि तपाईँ?
11: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकलादेवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
8: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 98 41 71 79 70 र 98 60 22 26 60।
9: वै सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
12: त्रिमूर्ति छ नि छैन।
9: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
12: त्रिमूर्ति छ नि छैन।
9: या, आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
12: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैड ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
13: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस, धादिङ बेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 41 063 130 र 98 13 180 307।
8: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
9: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचाँदी पसल भेटिएको।
8: हा, तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम स्ट्रिट अकलादेवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त।
9: ए, अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
10: हामी त लाग्यौं श्री अकलादेवी सुनचारी पसलतिर, अनि तपाईँ?
11: हजुर, हामी कहाँ तपाईले चाहेर भने जस्तै नयाँ सुनचादीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचादी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचादी पसल धादिङबेसी पुछार बजार।
8: प्रोपाइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222627।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: को जवाबप्रति असन्तुष्टि जनाउँदै धादिङ क्षेत्र नम्बर एक बाट निर्वाचित सांसद तामाङले उठेर विरोध जनाएपछि बैठक समेत बहिष्कार गर्नुभएको छ। धादिङका युवा सन्तोष राईको कम्बोडियामा 37 दिन अघि असामयिक निधन भएको थियो, तर आवश्यक कूटनीतिक समन्वय र प्रक्रियागत जटिलताका कारण लामो समय बितिसक्दा पनि उनको शव नेपाल ल्याउन सकिएको छैन। मृतकका परिवारजनले शव ल्याइदिन अनुरोध गरेपछि सांसद तामाङले लगातार संसद र मन्त्रालयमा यसबारे सरकारको ध्यान आकर्षण गराउँदै आउनु भएको थियो। हिजो मंगलबारको संसद बैठकमा सांसद तामाङले राखेको सोही विषयलाई गम्भीरतापूर्वक लिँदै सभामुखले परराष्ट्र मन्त्रालयलाई वस्तुस्थिति स्पष्ट पार्न र नियमानुसार प्रक्रिया अघि बढ़ाउन रूलिङ गर्नुभएको थियो। सभामुख सोही रूलिङका आधारमा हिजोको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले जवाब दिनुभएको थियो। परराष्ट्र मन्त्री खनालले संसदमा कम्बोडिया स्थित नेपाली कूटनीतिक नियोग र सम्बन्धित निकाय मार्फत शव ल्याउने प्रयास भइरहेको र कानूनी प्रक्रियाका कारण केही समय लागेको भन्दै स्पष्टीकरण दिनुभएको थियो, तर मन्त्रीको जवाफलाई गैर जिम्मेवार र ढिलासुस्तीको ढाकछोप मात्र भएको भन्दै सांसद तामाङले लगत्तै उठेर पूरक प्रश्न सोध्न पाउनुपर्ने अडान राख्नुभयो। मन्त्रीले बोल्दा बोल्दै सांसद तामाङले उभिएर प्रतिवाद गर्न खोजेपछि सभामुख सांसद तामाङलाई बस्न आग्रह गर्नुभएको थियो। धादिङका मृतक सन्तोष राईको परिवार यति बेला शोकमा डुबेको छ भने सब स्वदेश ल्याउन भइदिएको ढिलाइले कूटनीतिक पहलमै प्रश्न चिन्ह खड़ा गरेको छ। हिजो संसदमा भएको यो नोकझोकपछि सरकार र परराष्ट्र मन्त्रालयले सब छिटो भन्दा छिटो नेपाल ल्याउन चौतर्फी दबाव बढ़ेको छ। धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 12 स्थित थोपल खोलाको कुडुली ड्याम क्षेत्रमा लगातार दुर्घटना हुन थालेपछि सम्भावित मानवीय क्षति न्यूनीकरण गर्न नगरपालिकाले जोखिमयुक्त क्षेत्र प्रवेश निषेध लेखिएको सूचना बोर्ड राखेको छ। गत साउन 27 गते बुधबार पौडी खेल्ने क्रममा कुडुली ड्यामबाट बगेर रूबी भ्याली गाउँ पालिका 3 सेर्तुङका 19 वर्षीय नरेश खलेको मृत्यु भएको थियो। ड्यामबाट बगेका उनलाई करिब 1 किलोमिटर तल बस पार्क नजिक मृत अवस्थामा फेला पारिएको थियो। पटक पटक यस्ता दुःखद घटना दोहोरिन थालेपछि नगरपालिकाले ड्याम स्थलमै चेतावनी बोर्ड राखेको हो। यो रमाइलो ठाउँ होइन, सावधानी अपनाऊ, सुरक्षित रहौ। खोलाको तीव्र बहाव र गहिरो भएका कारण विगतमा धेरैले अकालमै ज्यान गुमाइसकेकाले सो स्थानमा पौडी नखेल्न ननुहाउन र प्रवेश नगर्न सर्वसाधारणलाई सचेत गराउन सूचना बोर्ड राखिएको नीलकण्ठ नगरपालिका वडा नम्बर 12 का वडा अध्यक्ष राजकुमार भण्डारीले बताउनुभयो। हिजो अस्ति सामान्य घरेको शेयर बजार हिजो दोहोरो अंकले ओह्रालो लागेको छ। शेयर बजार परिसूचक नेप्से 19.34 अंकले घटेर 2622.48 बिन्दुमा झरेको छ। हिजो व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूह 1.40% ओह्रालो लागेको छ। हिजो 218 कम्पनीको शेयर घटेकोमा 56 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड़ भएको छैन। हिजो सगरमाथा जल विद्युतको शेयर 10.5% घटेको छ। समग्रमा बजार घटेको दिन सर्वोत्तम पेन्स र माउन्ट एभरेस्ट पावर 15% बढ़ेको छ। हिजो नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अस्ति 5.52 अर्ब करोड़को कारोबार भएकोमा हिजो 347 कम्पनीका 1.51 करोड़ किता शेयर 5.07 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। खबरको क्रम बाँकी नै छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
4: किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाई पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।
0: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अघि नै तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थी सहित सातजना विरूद्ध मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले शिक्षा ऐन 2028 अन्तर्गतको कसुरमा उनीहरू विरूद्ध काठमाडौँ जिल्ला अदालतमा हिजो अभियोग पत्र दायर गरेको हो। यस प्रकरणमा मुख्य अभियुक्तको रूपमा भक्तपुरको मध्यपुर थिमी निवासी 33 वर्षीय सन्देव सिंहलाई आरोपी बनाइएको छ। उनीसँगै विद्यार्थीहरू अतुल कुमार मिश्र, अब्दुल सानी हाकिम, ऋषिकेश प्रसाद यादव, खुशबू गिरी, देवनाथ महतो र रंजु कुमारी गिरीलाई पनि प्रतिवादी बनाइएको छ। अभियुक्त मध्ये केही अझै फरार भएका छन्। गएको साउन 6 गते संचालन भएको एमबीएस प्रथम सेमेस्टरको म्यानेजमेन्ट 515 र साउन 8 गतेको स्टाटिस्टिकल मेथड्स विषयको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। गौराती, गण्डकी, बागमती र कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कोशी प्रदेशको झापामा 159 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी गण्डकीको कास्की र स्याङजामा 100 मिलिमिटर भन्दा धेरै वर्षा भएको छ भने लमजुङमा 85 र गोर्खामा 66 मिलिमिटर पानी परेको छ। साथै सिन्धुपाल्चोक, काभ्रे र काठमाडौँमा 50 मिलिमिटर भन्दा धेरै वर्षा भएको छ। आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ। संघीय सरकार मार्फतका निकायमा कार्यरत सबै सरकारी कर्मचारीलाई 15-15 दिनमै तलब भत्ता निकासा गर्न महालेखा नियन्त्रक कार्यालयले परिपत्र गरेको छ। महालेखा नियन्त्रक कार्यालयले सोमबार परिपत्र मार्फत अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन मार्फतका सबै कार्यालयलाई निर्देशन दिएको हो। अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको नयाँ व्यवस्था लागू गर्न लागि कार्यालयले जनाएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई हरेक महिनाको 15 दिन कटेपछि अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गरिनेछ। बजेट वक्तव्य अनुसारको कर्मचारी प्रोत्साहन भत्ता समेत यसै प्रक्रियाबाट भुक्तानी गर्न निर्देशन दिएको छ।

निर्वाचन आयोगले मृत्यु भइसकेका मतदाताको विवरण अध्यावधिक गर्न अनुरोध गरेको छ। मतदाता नामावलीलाई अध्यावधिक विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अध्यावधिक गर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले निकालेको विज्ञप्तीमा उल्लेख छ। कुनै मतदाताको मृत्यु भएको भए परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्यु दर्ता प्रमाणपत्र सहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिन आयोगले अनुरोध गरेको हो। बीपी राजमार्गको प्रवेश बिन्दु काभ्रेको धुलीखेलबाट नमो बुद्धको दाप्चा पुलसम्मको सड़क चौड़ा पारिने भएको छ। योजना अनुसार यो सड़क खण्डमा 10 मीटर बराबरको मुख्य कालोपत्री भाग बनाइने डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। अहिले मुख्य कालोपत्री भइरहेको सड़कको चौड़ाई औसतमा 5.5 मीटर छ। चौड़ा पारिने सड़कको लम्बाई झण्डै 20 किलोमिटर रहेको कार्यालयले जनाएको छ। सड़क चौड़ा पार्न विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो। वहाँको अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम भइरहेको छ। डीपीआर अनुसार सड़क विस्तारमा 3,79,78,00,000 रूपियाँ खर्च हुने अनुमान छ। सड़क कालोपत्री गर्न प्रति किलोमिटर 18,05,00,000 खर्च हुने अनुमान गरिएको कार्यालयले जनाएको छ। सड़कको दायाँ बायाँ 15 मिटरसम्म बनेका संरचना तथा जग्गाको मुआवजा वितरण भइसकेको योगेशले बताउनुभयो। विस्तार गरिने सड़क खण्ड धुलीखेल पाँचखाल पनौती र नमो बुद्ध नगरपालिकामा पर्छ। 2081 साल असोजमा आएको बाढ़ी पहिरोले पीपी राजमार्ग अन्तर्गत भकुण्डेबीसीबाट नेपाल थोपसम्म झण्डै 30 किलोमिटर सड़कमा क्षति पुर्याएको थियो। रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात संचालन गरिँदै आएकोमा अहिले क्षतिग्रस्त क्षेत्रमा स्थायी पुनर्निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ। क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणको लागि काभ्रेतर्फ 3 र सिन्धुलीतर्फ 1 गरी 4 प्याकेज बनाएर ठेक्का सम्झौता भई काम अघि बढ़ेको छ।

काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सांसदहरूले तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको हिजोको बैठकको शून्य समयमा सांसदहरूले ग्यास नपाउँदा उपभोक्ता घण्टौंसम्म लाइनमा बस्न बाध्य भएको र दैनिक जनजीवन प्रभावित भएको बताएका हुन्। सांसद मोहनलाल आचार्यले सम्बन्धित मन्त्रीले ग्यासको अभाव नरहेको दावी गरे पनि व्यवहारमा आफ्नै जिल्लासहित विभिन्न क्षेत्रमा अभाव कायमै रहेको बताउनुभयो। उहाँले बजार अनुगमन प्रभावकारी बनाउन ग्यास लुकाएर कृत्रिम अभाव सृजना गरिएको भए तत्काल छानबिन गर्न सरकारसँग माग गर्नुभयो। साथै खाना पकाउने ग्यासको विकल्पका रूपमा विद्युतीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्न विद्युतमा लगाइएको 5% भ्याटबारे पुनर्विचार गर्न र वैकल्पिक ऊर्जाका कार्यक्रमलाई प्राथमिकता दिन आचार्यले आग्रह गर्नुभयो। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। विदेशमा सभा भड्किएको विषयमा मन्त्रीको जवाफमा असन्तुष्टि। सांसद आशिका तामाङद्वारा प्रतिनिधि सभा बैठक बहिष्कार।

0: Animal Reliance Life Insurance. Khule Rajyo.
1: रेडियो धारी समय संकेत
2: अहिले बिहानको 7 बज्यो
3: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै सिर ठाडो पारिरहेका छौं सदा सर्वदा

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: आजको कविता, आजको कविता,
2: आजको कविता, आजको कविता। नमस्कार, मेरो नाम शान्ति सापकोटा हो। महिलाहरूलाई खाडीमा नजानु भनेर समाचार देखेको थिएँ, त्यो समाचारले मलाई एकदमै भावविह्वल बनायो र त्यसैमा मैले एउटा कविता बनाएँ, शार्दूल विकृति छन्दमा, खाडीमा नजानु।

लाती हान्न छ कुड्छ पिड्छ अति नै के खान पोदिन्छ र अरकै देश विदेशमा पशु बनि।

0: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण सिमल सिन्हा।
4: सम्पर्क मोबाइल 9741031429।
5: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
6: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
5: हा, तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसीमा रहेको सलाङ श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
6: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
7: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
8: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङ बेसी पुछार बजार।
5: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
6: ए सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
9: त्रिमूर्ति छँदै छैन।
6: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
9: त्रिमूर्ति छँदै छैन।
6: आफूलाई समस्या परिरहेको छ, ऊ मजाक गरेर बस्छ भने भन्नु छिरो।
9: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
10: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै, प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9913180307।
5: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचाँदी पसल जानै पर्छ है।
6: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचाँदी पसल भेटिएको।
5: हा, तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाङ श्री अकला देवी सुनचाँदी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
6: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
7: हामी त लाग्यौ श्री अकला देवी सुनचाँदी पसलतिर, अनि तपाईँ?
8: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङ बेसी पुछार बजार।
5: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841071970 र 9860222660।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
2: झोक्राहरू बसिराख्नु भएको छ त के भयो?
3: जुन माइतीबाट ल्याएको भैँसी ब्याएपछि दुध खाउँला घिउ बेचौला भनेर कति सोचेको थिए मरे बाबु. अझ त्यति मात्र हो र बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन दैबले पनि दिएन बाबु मलाई त.
2: दैबलाई सराप्दै बसेर मात्र हुन्न नि भाउजू बेलैमा पशु बिमा गर्नु पर्थ्यो. यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो. अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ तपाईँले 20% मात्र तिरे पुग्छ. त्यसैले भाउजू भैँसी त मर्यो जेन हुनु पर्ने थियो क्षति तपाईँलाई भइ नै गयो. अब अरू हुन सक्ने क्षतिलाई जोगाउन भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्.
3: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
2: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ. यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ. उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छन् सहयोग पनि गरिदिन्छन्.
1: सुरक्षित भविष्यका निम्ति पशुधन बिमा
4: एफएओ नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश.
5: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्. 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्. केडिसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911. तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता.
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.

0: बोला पोलिक्लिनिक प्राली धादिङ दिसीमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच,
0: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने,
0: आल खस्ने समस्या भएमा,
1: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुण भएको नभएको जाँच,
0: पाठेघरको मुखको क्यान्सरको

0: पादेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
1: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
2: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङबेसी 20 बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
3: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
4: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचाँदी पसल भेटिएको
3: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलान श्री अकलादेवी सुनचाँदी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
4: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
5: हामी त लाग्यौ श्री अगलादेवी सुनचाँदी पसलतिर। अनि तपाईँ?
1: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकलादेवी सुनचाँदी पसल धादिङबेसी पुच्छार बजार।
3: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179970 र 9860222660।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुविधा इन्टरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुविसु इन्टरनेट
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङ बेसी, होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-5-21-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट AMR बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरुपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौं, सचेत बनाऊ।

0: Extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: टेरिटरी सामान
1: अधिकारी सबलेस
0: बजो ट्रेंड
1: अधिकारी सबलेस
0: धारा फिटिंग
1: अधिकारी सबलेस
0: टाइल मार्बल
1: अधिकारी सबलेस
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौ न त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-438 मोबाइल नम्बर 9840-39-46-56
5: मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 9741-031-429
2: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
10: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: ह्या तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलाम स्ट्रिम अकलादेवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
10: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
11: हामी त लाग्यौं श्री अकलादेवी सुनचारी पसलतिर अनि तपाईँ
12: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकलादेवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
2: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841-71-79-70 र 9860-22-26-60
10: सुन गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
13: त्रिमूर्ति छ नि छ
10: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
13: त्रिमूर्ति छ नि छ
10: आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिटो
13: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
2: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
8: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-063-130 र 9813-180-307
14: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन है बुढा, चार बार पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
1: सुन जस्तो चीज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनसारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकला देवी सुनसारी पसलतिर। अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुच्छार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841 71 79 70 र 9860 22 26।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: वर्षको वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा।
2: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाव पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला? बाबुलाई केही थाहा छ त?
3: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनुपर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
2: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
3: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
2: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
3: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
2: क्याप एओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: सेनेटरी सामान
5: अधिकारी सप्लायर्स,
4: बजट पेन्ट
5: अधिकारी सप्लायर्स,
4: धारा फिटिङ
5: अधिकारी सप्लायर्स,
4: टाइल मार्बल
5: अधिकारी सप्लायर्स।
6: ए दाई, के को नाराबाजी हो दाई?
7: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी।
6: के हो लौ न त हामीलाई नि भनिदिनु न।
7: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
6: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
7: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
8: अधिकारी सप्लायर्स, नीलकण्ठ नगरपालिका 3 पुथार बजार धादिङ, किब बोर्डिङ नजिकै, प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 9840-39-46-56।

0: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97141031439।

0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
1: सुन जस्तो चिज जात पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनसारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भ्याडिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त? अहिले जाउँ न त त्यसो भए।

0: साठी बाईस छब्बीस साठी
1: सुन्न गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
2: त्रिमूर्ति छँदै छैन
1: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
2: त्रिमूर्ति छँदै छैन
1: आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिटो
2: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैड ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
0: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9913183007
4: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
1: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
4: तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलाङ स्ट्रिट अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
1: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
5: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
6: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
4: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860226260
7: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: त्यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै सिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
2: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
1: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
2: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हाथ हाम्रै हुन्छ।
1: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
2: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिउ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
1: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
3: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।

0: को कैंसर को जांच
1: लामो समय देखी पिसाब पोल्ने समस्या भएमा
0: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाई भएमा
1: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
0: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
1: शुभला पोलिक्लिनिक।

0: सुवर्ण अवसर सुवर्ण अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थायराइड सेन्टर का वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अब देखि प्रत्येक महीना को तेस्रो शनिवार एसजेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर में आई रहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह सुगर रोग थायराइड को समस्या महिनावरी को समस्या भिटामिन डी को समस्या क्याल्सियम घटबड़ हुने समस्या थप जानकारी तथा नाम दर्ता को लागि जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ सम्पर्क मोबाइल नम्बर 9841063239। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
1: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
2: सुन जस्तो चीज जात पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचाँदी पसल भेटिएको
1: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलान स्ट्रिम अकला देवी सुनचाँदी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
2: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
3: हामी त लाग्यौ श्री अकला देवी सुनचाँदी पसलतिर, अनि तपाईँ नि?
4: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङ बेसी पुच्छार बजार।
1: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
5: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
0: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार दे प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
5: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङ बेसी शान्त बजारलाई सम्झनुहोस्।
0: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
5: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
0: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
5: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
0: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
5: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
0: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
5: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ बेसी होटल जनजीविका अगाडि।
0: फोन नम्बर 0105212448, मोबाइल नम्बर 9841494484।
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: आमा बाल बालिकालाई खाना खुवाउनु अघि
1: चर्पी गएर आएपछि
0: फोहोर कुरा छोएपछि
1: र बाल बच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
0: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: Anima Reliance Life Insurance. खुले राज्यों
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार पार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुवर्ण अवसर सुवर्ण अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थायराइड सेन्टर का वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अब देखि प्रत्येक महीना को तेस्रो शनिवार एस जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर में आई रहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह सुगर रोग थायराइड को समस्या महिनावरी को समस्या भिटामिन डी को समस्या क्याल्सियम गडबड हुने समस्या थप जानकारी तथा नाम दर्ता को लागि जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ सम्पर्क मोबाइल नम्बर 9841063240। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9015927334।
1: होइन है बुढा, चारधार पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोर्नी उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोर्नी उपचार केन्द्र धादिङवेसी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोर्नी उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङवेसी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
2: घाउ होस् दिन रात इन्टरनेट आयो है नेपाल भर
3: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुविस्तो इन्टरनेट।

0: extreme energy drink.
1: Secretary Saman!
2: Adhikari Surplus!
1: Brother Friends!
2: Adhikari Surplus!
1: Dhara Fitting!
2: Adhikari Surplus!
1: Kyle Marble!
2: Adhikari Surplus!
3: ए दाई के को नारा बाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: कपाल किन्ने पैसा दिनु त तिमलाई कपाल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण किमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
6: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
5: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बिसीमा रहेको सलाङ श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
6: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
7: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँ
8: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
5: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660
6: ए सुन न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
9: त्रिमूर्ति छँदै छैन
6: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
9: त्रिमूर्ति छँदै छैन
6: या आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिटो
9: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
5: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183307
5: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
6: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
5: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलाङ श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
6: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
7: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँ
8: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
5: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: भाउजू झोक्राएर बसिराख्नु भएको छ त के भयो
3: जुन माइतीबाट ल्याएको भैँसी ब्याएपछि दुध खाउँला घिउ बेचौला भनेर कति सोचेको थिए मर्यो बाबु अझ त्यति मात्र हो र बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन दहीबरी पनि दिएन बाबु मलाई त
2: दहीबरीलाई सराप्दै बसेर मात्र हुन्न नि भाउजू बेलैमा पशु बिमा गर्नु पर्थ्यो यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ तपाईँले 20% मात्र तिरे पुग्छ त्यसैले भाउजू भैँसी त मर्यो जे नहुनु पर्ने थियो क्षति तपाईँलाई भइ नै गयो अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्
3: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा
2: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छ सहयोग पनि गरिदिन्छन्
1: सुरक्षित भविष्यका निम्ति पशुधन बिमा
4: एफएओ नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
5: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडिसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: यस शुभलाभ पोलिक्लिनिक प्राली धादिङ दिशीमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच,
0: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने,
0: आल खस्ने समस्या भएमा,
1: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुण भएको नभएको जाँच,
0: पाठे घरको मुखको क्यान्सरको जाँच,
1: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
0: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा,
1: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
0: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ टिम धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: सुबड़ अवसर सुबड़ अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थायराइड सेन्टर का वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थायराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डी को समस्या, क्याल्सियम घटबड़ हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-41-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
0: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
3: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
4: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
5: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34।
0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
6: सुन जस्तो चिज जा पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: है? तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
6: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
7: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
8: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60।
9: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: इन्टरनेट तपाईँको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-4235-888 सुबिसु इन्टरनेट
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने टिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट AMR बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरुपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौं, सचेत बनाऊ।

0: Extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: टेरिटरी सामान
1: अधिकारी सब्लेट
0: बजट प्रिंस
1: अधिकारी सब्लेट
0: धारा फिटिंग
1: अधिकारी सब्लेट
0: टाइल मार्बल
1: अधिकारी सब्लेट
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौन त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भए म पनि उतैतिर लाग्यो
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105217038 मोबाइल नम्बर 9840946656
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ हजुरलाई के थाहा
3: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
3: ल भइगयो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
6: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण किमल सिन्हा
7: सम्पर्क मोबाइल 9741031429
2: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनसारी पसल जानै पर्छ है
8: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनसारी पसल भेटिएको
2: हा तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बिसीमा रहेको सलाम श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
8: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
9: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर अनि तपाईँ
10: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
2: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841719870 र 9860222660
8: ए सुन न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
11: त्रिमूर्ति छँदै छैन
8: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
11: त्रिमूर्ति छँदै छैन
8: या आफूलाई समस्या परिरहेको छ ऊ मजाक गरेर बस्छ भने भन्नु छिटो
11: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
2: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
6: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183307
12: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो कि जाप पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भ्यादिङ मिसिनमा रहेको सलान श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ नि?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
0: प्रोपाइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 98 41 71 79 70 र 98 60 22 26 7।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: ऑफिस के सस्ता।
1: रिलायंस फाइनेंस लिमिटेड, वित्तीय सेवा को अर्को परिभाषा।
2: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टो फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त?
3: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
2: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
3: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
2: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
1: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
2: क्याप एओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: सेल्टन सामान
5: अधिकारी सबै।

0: सिटिङ
1: अधिकारी सबलाई
0: डायल नर्भल
1: अधिकारी सबलाई
2: ए दाई के को नारा बाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको हो बहिनी
2: के हो लौ न त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किलो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105 21 4038 मोबाइल नम्बर 98 40 39 46 56
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
6: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनसारी पसल भेटिएको।
5: हा तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसीमा रहेको सलान श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
6: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
7: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँ नि?
8: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
5: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179970 र 9860222660।
6: ए सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
9: त्रिमूर्ति छ नि छैन,
6: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
9: त्रिमूर्ति छ नि छैन,
6: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
9: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैर ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
5: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस, धादिङ बेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै, प्रोप्राइटर ईश्वर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183307।
5: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचाँदी पसल जानै पर्छ है।
6: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचाँदी पसल भेटिएको।
5: हा तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसीमा रहेको सलान श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
6: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
7: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँ नि?
8: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
5: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179970 र 9860222660।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
2: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
1: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
2: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हाथ हाम्रै हुन्छ।
1: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
2: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
1: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन। यो सन्तुलित हुनुपर्छ।
3: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: यस सुबला पोलिक्लिनिक प्राली धादिङ दिशीमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच,
2: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
3: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, युनि चिलाउने,
2: आल खस्ने समस्या भएमा,
3: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुण भएको नभएको जाँच,
2: पाठेघरको मुखको क्यान्सरको जाँच,
3: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
2: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाई भएमा,
3: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
2: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
3: सुबला पोल क्लिनिक प्राली, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुबड़ अवसर सुबड़ अवसर नर्भिक अस्पताल तथा काठमाडौं डायबिटीज तथा थायराइड सेन्टर का वरिष्ठ इंडोक्राइनोलॉजिस्ट डाक्टर किरण आचार्य अब देखि प्रत्येक महीना को तेस्रो शनिवार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर में आई रहने भएको छ। उपचार होने समस्या मधुमेह सुगर रोग थायराइड को समस्या महिनावरी को समस्या भिटामिन डी को समस्या कैल्सियम गड़बड़ होने समस्या थप जानकारी तथा नाम दर्ता को लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिंग बेसी धादिंग संपर्क मोबाइल नंबर 9841063249। यो महीना को 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
1: हैनै बुढा, चाडबाड पनि नजिकै आइसक्यो। कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
2: सुन जस्तो चीज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचाँदी पसल भेटिएको
1: है। तपाई पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसीमा रहेको सलान श्री अकला देवी सुनचाँदी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
2: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
3: हामी त लाग्यौ श्री अकला देवी सुनचाँदी पसलतिर। अनि तपाईँले

0: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङबेसी पुछार बजार।
1: प्रोपाइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660। के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङबेसी, होटल जनजीविका अगाडि।
2: फोन नम्बर 0105212448, मोबाइल नम्बर 9814994484।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्पी गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल, धादिङ।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउण्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: हनीमा रिलायंस लाइफ इंश्योरेंस खुले राजीव
1: घर में चार जना छन्, चार जना को चार ही समस्या कसलाई कहाँ लिएर जानु
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै
1: के हुनु बाबु दाईको दाँत जचाउनु पर्ने छ नानीको दाँत मिलाउनु पर्ने छ बाबुको दाँत निकाल्नु पर्ने अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने कसलाई कहाँ लिएर जाने होला
2: ल किन चिन्ता लिनु अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मैले नै आज भर्खरै दाँत मिलाएर आएको सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि
3: हजुर हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने दाँत सफा र पोलिस गर्ने दाँतको जरादेखि उपचार आरसीटी गर्ने दाँत कलरको सिमेन्ट भर्ने नक्कली स्थायी र अस्थायी दाँत राखिने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य नीलकण्ठ नगरपालिका तीन धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: सुबड़ अवसर सुबड़ अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थायराइड सेन्टर का वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अब देखि प्रत्येक महीना को तेस्रो शनिवार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर में आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थायराइड को समस्या, महिनावरी को समस्या, भिटामिन डी को समस्या, क्याल्सियम गडबड हुने समस्या। थप जानकारी तथा नाम दर्ता को लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 9841063240। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
1: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
1: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
5: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुन चाँदी पसल भेटिएको
1: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौं श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँ नि?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुच्छार बजार।
1: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179070 र 9860222660।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: पीड़ित हुनुहुन्छ।
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनु भएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ बेसी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-1494-84।
2: इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888।

0: California.
1: Extreme energy drink.
2: Secretary Saman.
3: Adhikari Saman.
2: Brother Friends.
3: Adhikari Saman.
2: Dhara Fitting.
3: Adhikari Saman.
2: Tile Marble.
3: Adhikari Saman.
4: दाई के को नारा बाजी हो दाई
5: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
4: के हो लौ न त हामीलाई नि भन्दिनु न
5: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
4: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
5: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
6: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0251 4038 मोबाइल नम्बर 9840 39 46 56
7: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: मैले पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: होइन है बुढा चार्जर पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनसारी पसल जानै पर्छ है
6: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनसारी पसल भेटिएको
5: तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलाम श्री अकलादेवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
6: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
7: हामी त लाग्यौं श्री अकलादेवी सुनसारी पसलतिर अनि तपाईँ
8: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकलादेवी सुनचारी पसल धादिङबेसी पुछार बजार
5: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98 41 71 79 80 70 र 98 60 22

0: पनि भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
1: हामी त लाग्यौ श्री अगला देवी सुनचादी पसलतिर, अनि तपाईँ नै।
2: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचादीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचादी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचादी पसल, धादिङबेसी पुच्छार बजार।
3: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179070 र 9860222625।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: ढुक्क होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
2: भाउजू झोक्राएर बसिराख्नु भएको छ त के भयो?
3: जुन माइती बाटो ल्याएको भैँसी ब्याएपछि दुध खाउँला घिउ बेचौला भनेर कति सोचेको थिए मरे बाबु. अझ त्यति मात्र हो र बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन दैबले पनि दिएन बाबु मलाई त.
2: दैबलाई सराप्दै बसेर मात्र हुन्न नि भाउजू बेलैमा पशु बिमा गर्नु पर्थ्यो. यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो. अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ तपाईँले 20% मात्र तिरे पुग्छ. त्यसैले भाउजू भैँसी त मर्यो जे नहुनु पर्ने थियो क्षति तपाईँलाई भइ नै गयो. अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्.
3: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
2: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ. यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ. उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छ सहयोग पनि गरिदिन्छन्.
1: सुरक्षित भविष्यका निम्ति पशुधन बिमा
4: एफएओ नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश.
5: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्. 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्. केडिसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911. तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता.
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.

0: यस शुभ लाभ पोलिक्लिनिक प्राली धादिङ विषयमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच,
0: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, युनि चिलाउने,
0: आल खस्ने समस्या भएमा,
1: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुण भएको नभएको जाँच,
0: पाठी घरको मुखको क्यान्सरको जाँच,
1: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
0: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा,
1: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
0: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: सुबड अवसर सुबड अवसर। नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डीको समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-141-063-239। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
0: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
3: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
4: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
5: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, बीच बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
6: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचाँदी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
6: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
7: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर। अनि तपाईँ?
4: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी, पुछार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60।
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सेन्टरले तपाईँको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-88-88 सुबिसु इन्टरनेट
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान शुरू गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट AMR बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरुपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौं, सचेत बनाऊ।

0: Trek.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: टेरिटरी सामान
1: अधिकारी सप्लाइज
0: बजो प्रिंस
1: अधिकारी सप्लाइज
0: धारा फिटिंग
1: अधिकारी सप्लाइज
0: टाइल मार्बल
1: अधिकारी सप्लाइज
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौन त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष पलम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाइ ल त्यसो लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105214038 मोबाइल नम्बर 9840946656
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 9741401429
2: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
9: सुन जस्तो चिज जात पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: हा तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलाम स्ट्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
9: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
10: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँ नि
11: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
2: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660
9: सुन्न गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
12: त्रिमूर्ति छ नि छैन
9: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ
12: त्रिमूर्ति छ नि छैन
9: आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिटो
12: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त ल ओरिजिनल

0: होइन है बुढा, चार बार पनि मजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
1: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनसारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भ्याबिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर। अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङबेसी पुच्छार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179070 र 9860226।

यस्तै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै सिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा।
2: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाव पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला? बाबुलाई केही थाहा छ त?
3: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनुपर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
2: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
3: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
2: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
1: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
2: क्याप एओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: सेनेटरी सामान
5: अधिकारी सप्लायर्स,
4: बजट फ्रेन्ड्स
5: अधिकारी सप्लायर्स,
4: धारा फिटिङ
5: अधिकारी सप्लायर्स,
4: टाइल मार्बल
5: अधिकारी सप्लायर्स।
6: ए दाई, के को नाराबाजी हो दाई?
7: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
6: के हो न त हामीलाई नि भनिदिनु न।
7: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
6: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
7: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
8: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन, पुछार बजार धादिङ, किब बोर्डिङ नजिकै, प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-438, मोबाइल नम्बर 98-40-39-46-56।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
6: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
5: हे तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भ्याबिङ बेसीमा रहेको सलाम स्ट्रिट अकलादेवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
6: ए अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
7: हामी त लाग्यौं श्री अकलादेवी सुनसारी पसलतिर, अनि तपाईँ?
8: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकलादेवी सुनचारी पसल धादिङ बेसी पुछार बजार।
5: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
6: वै सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
9: त्रिमूर्ति छ नि छ नि,
6: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
9: त्रिमूर्ति छ नि छ नि,
6: या आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
9: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
5: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै, प्रोप्राइटर ईश्वर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841063130 र 9913180307।
5: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
6: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
5: हे तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भ्याबिङ बेसीमा रहेको सलाम स्ट्रिट अकलादेवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
6: ए अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
7: हामी त लाग्यौं श्री अकलादेवी सुनचारी पसलतिर, अनि तपाईँ?
8: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकलादेवी सुनचारी पसल धादिङ बेसी पुछार बजार।
5: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन
2: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ
1: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्
2: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ
1: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्
2: खानामा चिल्लो प्रयोग कम गरौं मौसम अनुसार फलफूल खाऊ गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ दूधजन्य वस्तु खाऊ माछा मासुका परिकार मिलाएर खाऊ फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौ नियमित व्यायाम गरौं
1: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन यो सन्तुलित हुनुपर्छ
3: एफएओ नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश

0: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: यस सुबला पोलिक्लिनिक प्राली धादिङ बेसीमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच,
1: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
2: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने,
1: आन खस्ने समस्या भएमा,
2: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुण भएको नभएको जाँच,
1: पाठे घरको मुखको क्यान्सरको जाँच,
2: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
1: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाई भएमा,
2: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
1: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
3: सुबला पोलिक्लिनिक ताली, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: जग्गा फुकुवाको माग गर्दै स्थानीयद्वारा प्रशासनमा ज्ञापन पत्र पेश, आवश्यक छानबिन तथा पहल समेत प्रशासनले गर्नुपर्ने। सिद्धलेख गाउँपालिका वडा नम्बर 7 को कार्यालयमा लगाइएको ताला 9 दिन पछि खुल्यो। भैरहवाबाट घाइते बोकेर आएको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण। शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने सरकारको निर्णय, मन्त्री फेरबदलको कुनै तयारी नभएको रवि लामी छानेको भनाए। धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 12 माले बगरका करिब 150 घर जग्गा धनी लामो समयदेखि जग्गा रोक्का हुँदा समस्यामा परेका छन्। रोक्काको वास्तविक कारण निर्णय तथा आदेश बारे स्पष्ट जानकारी उपलब्ध गराउन माग गर्दै स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय धादिङमा ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा उल्लेख भए अनुसार धादिङ जिल्लाको साविक साङ्कोस अन्तर्गत किताब नम्बर 936 भीमसेन श्रेष्ठको नाममा र किताब नम्बर 937 चीज कुमार श्रेष्ठको नाममा रहेको थियो। ती मूल किताहरूबाट विभिन्न समयमा कानूनी रूपमा किनबेच तथा नामसारी हुँदै हाल करिब 150 व्यक्तिको नाममा घर घडेरै कायम भएको स्थानीयहरूको भनाइ छ। तर ती जग्गाहरू विगत करिब 8 वर्षदेखि रोक्का रहँदा हालका जग्गा धनीहरू प्रत्यक्ष रूपमा प्रभावित हुँदै आएका छन्। जग्गा धनीहरूले आफूहरूले कानूनी प्रक्रियाबाट जग्गा खरिद गरी आफ्नो नाममा नामसारी गरिसकेको अवस्थामा समेत लामो समयदेखि रोक्का कायम रहेको बताएका छन्। रोक्काका कारण जग्गा किनबेच तथा हस्तान्तरण गर्न, ब्यांकिङ कारोबार गर्न, ब्यांक तथा वित्तीय संस्थाबाट ऋण लिन तथा अन्य आवश्यक कानूनी कारोबार गर्न कठिनाई भइरहेको उनीहरूको भनाइ छ। स्थानीयहरूले किताब नम्बर 936 र 937 मूल जग्गा धनी भीमसेन श्रेष्ठ र चिजकुमार श्रेष्ठको नाममा रहेका मूल किताबबाट विभिन्न समयमा कानूनी रूपमा किनबेच तथा नामसारी भएको हालका जग्गा धनीहरूको जग्गा किन रोक्का गरिएको हो भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन्। ज्ञापन पत्रमा रोक्का गर्ने निकाय, रोक्का गरिएको मिति, रोक्काको कारण तथा रोक्का सम्बन्धी निर्णय पत्र वा आदेशको प्रतिलिपि वा विवरण उपलब्ध गराउन प्रशासनसँग माग गरिएको छ। साथै प्रचलित कानून बमोजिम रोक्का फुकुवा गर्न मिल्ने अवस्था भए आवश्यक प्रक्रिया पूरा गरी यथाशीघ्र रोक्का फुकुवा गरिदिन स्थानीयहरूले अनुरोध गरेका छन्। रोक्का फुकुवाका लागि थप प्रमाण वा कागजात आवश्यक भए त्यसको स्पष्ट जानकारी उपलब्ध गराई सम्बन्धित जग्गा धनीलाई आवश्यक सहजीकरण गर्न समेत माग गरिएको छ। करिब 150 जग्गा धनी लामो समयदेखि एउटै समस्याबाट प्रभावित भएको भन्दै स्थानीयहरूले समस्या समाधानको लागि प्रशासनबाट आवश्यक छानबिन तथा पहल हुनु पर्ने बताएका छन्। धादिङको सिद्धलेख गाउँपालिका वडा नम्बर 7 को कार्यालयमा लगाइएको ताला 9 दिनपछि खोलिएको छ। वडा कार्यालयमा कार्यरत कर्मचारी शान्ति मगरातीलाई बिना कारण बर्खास्त गरिएको भन्दै आक्रोशित स्थानीय बासिन्दाले साउन 25 गते सोमबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका थिए। सेवाबाट हटाइएकी मगरातीलाई पुनर्बहाली गरिएको पत्र प्राप्त भएपछि भदौ 2 गते ताला खोलिएको हो। वडा कार्यालयको मूल ढोकामा 9 दिनसम्म तालाबन्दी हुँदा वडाबाट प्रवाह हुने सम्पूर्ण दैनिक प्रशासनिक सेवा ठप्प बनेको थियो, जसका कारण सेवा लिन पुगेका सर्वसाधारण सेवाग्राहीहरू नराम्ररी प्रभावित भएका थिए। मगराती पछिल्लो समय वडा सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएकी थिइन्। गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत अनिसा आचार्यले साउन 6 गते पत्र थमाउँदै दरबन्दी भन्दा बाहिर करारमा कार्यरत कर्मचारीको म्याद थप नगर्ने पालिकाको 42 निर्णय अनुसार सेवा निरन्तरता नदिने जानकारी गराउनु भएको थियो। तर स्थानीयले भने व्यक्तिगत इगोको कारण मगरातीलाई हटाएको भन्दै पुनर्बहाली नभएसम्म ताला नखोलिने र जबरजस्ती गरे कड़ा प्रतिरोध गर्ने चेतावनी दिएका थिए। स्थानीयको तीव्र विरोधपछि पुनर्बहाली भएकी मगरातीलाई अब सिद्धले गाउँपालिका वडा नम्बर 4 को सचिवको जिम्मेवारी दिएर खटाइएको छ। धादिङको गल्छी गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्न बागमती प्रदेश सरकारले सहमति प्रदान गरेको छ। बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको शासकीय सुधार तथा समन्वय महाशाखाले गल्छी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न सहमति प्रदान गरिएको जानकारी सहितको पत्र गाउँपालिकालाई पठाएको हो। गल्छी गाउँपालिकाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक कागजात सहित प्रदेश सरकार समक्ष सहमति माग गरेको थियो। गाउँपालिकाको अनुरोधपछि बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका 2078 तथा बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि 2079 बमोजिम गठित प्रदेश स्तरीय अनुगमन समितिको अनुगमन प्रतिवेदन समितिका आधारमा गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न सहमति प्रदान गरिएको पत्रमा उल्लेख छ। मुख्यमन्त्री स्तरको निर्णय अनुसार गल्छी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न सहमति प्रदान गरिएको प्रदेश सरकारको पत्रमा जनाइएको छ। गल्छी गाउँपालिकाले पछिल्लो समय बालमैत्री स्थानीय शासन कार्यान्वयनलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रम तथा तयारी अघि बढ़ाउँदै आएको छ। गाउँपालिकाको वडा नम्बर 1, 2, 7 र 8 यसअघि नै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेका छन्। वडा नम्बर 1 जिल्लामै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा बनेको थियो भने वडा नम्बर 8 2082 पुसमा बालमैत्री वडा घोषणा गरिएको थियो। बालमैत्री स्थानीय शासन घोषणा प्रक्रियामा बाल अधिकार संरक्षण, बाल बालिकाको शिक्षा, स्वास्थ्य, सहभागिता, बाल विवाह न्यूनीकरण, बाल श्रम तथा अन्त्य तथा बालमैत्री संस्थागत संरचना लगायतका सूचकहरू महत्वपूर्ण मानिन्छन्। गल्छीका विभिन्न वडाहरूले आवश्यक सूचक पूरा गरेपछि क्रमशः बालमैत्री वडा घोषणा हुँदै आएका छन्। प्रदेश सरकारबाट सहमति प्राप्त भएसँगै अब गल्छी गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने प्रक्रिया थप औपचारिक चरणमा प्रवेश गरेको छ। यसले गाउँपालिकाभित्र बालबालिकाको अधिकार संरक्षण, विकास र अर्थपूर्ण सहभागितालाई स्थानीय शासन प्रणालीमा थप संस्थागत गर्ने अपेक्षा गरिएको छ। भैरहवाबाट सवारी दुर्घटनामा परेका घाइते बोकेर काठमाडौँतर्फ आइरहेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गजरी गाउँपालिका 5 स्थित वडा कार्यालय छेउमा सुरक्षासहित हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो। सो क्षेत्रको मौसममा खराबी भएपछि हेलिकप्टर आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ। हेलिकप्टरमा सवारी दुर्घटनाबाट घाइते भएका बिरामीलाई काठमाडौँ लगिँदै थियो। खबरको क्रम बाँकी छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
4: किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 MHz।
0: सरकारले संघीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बाल विकास, ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले संघीय शिक्षण सहयोग अनुदान कोठामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा 10% वृद्धि गर्ने निर्णय गरेको हो। निर्णय अनुसार संघीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक 43,669 रूपियाँबाट बढ़ेर 48,058 रूपियाँ पुगेको छ। त्यस्तै आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक 34,730 रूपियाँबाट 38,203 रूपियाँ कायम भएको छ। यसै गरी ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रूपियाँ थप भएको छ। नयाँ व्यवस्था अनुसार ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक 12,000बाट 17,000, विद्यालय सहयोगीको 10,000बाट 15,000 र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000बाट 20,000 रूपियाँ पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालयमा खट्ने विद्यालय कर्मचारी तथा ईसीडी सहजकर्ताले लामो समयदेखि भोग्दै आएको समस्या समाधान गर्न पहल गरिएको बताउनुभयो। उनीहरूको रोजगारी सुरक्षा र पेशागत वृद्धि तथा समग्र वृद्धि विकासमा सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो। पारिश्रमिक वृद्धि कार्यान्वयनपछि सरकारमाथि वार्षिक 4,68,98,28,100 रूपियाँ थप दायित्व सिर्जना हुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा मन्त्री फेरबदलको कुनै तयारी नभएको सभापति रवि लामिछानेले स्पष्ट पार्नु भएको छ। सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले मन्त्रीहरूको कार्यक्षमतालाई लिएर प्रश्न उठे पनि तत्काल मन्त्री परिवर्तन नहुने बताउनुभयो। पार्टीभित्र प्रश्न गर्ने र जवाफ खोज्ने लोकतान्त्रिक परिपाटी रहेको उल्लेख गर्दै उहाँले सांसदहरूले उठाएको प्रश्नलाई मन्त्री फेरबदलसँग जोड्न नमिल्ने धारणा राख्नुभयो। यस्तै उहाँले आफू र प्रधानमन्त्री बालेन्द्र शाह बीच कुनै मतभेद नरहेको दावी गर्नुभयो। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेको एक्लै लड़िरहेको छु भन्ने भावुक स्टाटसलाई राजनैतिक रूपमा व्याख्या नगर्न आग्रह गर्दै लामिछानेले प्रधानमन्त्री कवि र कलाकार पनि रहनु भएकोले उहाँका हरेक शब्दमा राजनैतिक अर्थ खोज्न आवश्यक नभएको बताउनुभयो। सिंगो पार्टी उहाँकै साथमा उभिएको सभापति लामिछानेको भनाई छ। गएको साउन महिनामा मात्रै 57,000 मेट्रिक टन भन्दा धेरै खाना पकाउने एलपी ग्यास आयात भएको छ। नेपाल आयल निगमका अनुसार गएको साउनमा 57,313 मेट्रिक टन ग्यास आयात भएको छ। पछिल्लो 5 महिना मध्ये साउनमा सबैभन्दा धेरै ग्यास आयात भएको हो। यस्तै गएको असारमा 44,544, जेठमा 32,842, वैशाखमा 32,056 र चैतमा 38,799 मेट्रिक टन ग्यास आयात भएको थियो। साउनमा मात्रै देशभर 40,36,364 थान ग्यास सिलिण्डर बिक्री भएको निगमले जनाएको छ। असारको तुलनामा साउनमा झण्डै 9,00,000 ग्यास सिलिण्डर धेरै बिक्री भएको हो। निगमले आउँदो दिनमा पनि ग्यासको आयात हुँदै जाने उल्लेख गर्दै आवश्यकता अनुसार खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ। शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 0.26 अंकले घटेर 2,622 बिन्दुमा झरेको छ। आज बैंक, जलविद्युत, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य घटेको छ। आज 149 कम्पनीको शेयर घटेकोमा 111 बढ़ेको छ। यस्तै 18 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज मनकामना इनर्जी हाइड्रो पावरको शेयर झण्डै 8.5% घटेको छ। नेप्सी झिनो अंकले घटेको दिन माउन्ट इनर्जी पावर र सर्वोत्तम पेन्सको शेयर 15% बढ़ेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5,07,00,000,000 कारोबार भएकोमा आज 346 कम्पनीका 95,08,000 किता शेयर 3,29,00,000,000 रूपियाँमा किनबेच भएको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। माले बजारको जग्गा फुकुवाको माग गर्दै स्थानीयद्वारा प्रशासनमा ज्ञापन पत्र पेश। आवश्यक छानबिन तथा पहल समेत प्रशासनले गर्नुपर्ने। सिद्धलैकुडा नम्बर 7 को कार्यालयमा लगाइएको ताला 9 दिन पछि खुल्यो। भैरहवाबाट घाइते बोकेर आएको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण। र शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने सरकारको निर्णय। मन्त्री फेरबदलको कुनै तयारी नभएको रवि लामिछाने टोपनाए। यसको साथै अहिलेलाई खबर यति नै। बेलुकी 8:30 खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: रेडियो धादिङ समय संकेत
3: अहिले साँझको 7 बज्यो
4: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: बाचायो कारुनी पाउनलाई सारो कसले गर्छ पूरा शीर्षा झै नै ठाडो नगाउँछ।
2: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने

0: एक्स्ट्रीम एनर्जी ड्रिंक.
1: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार. काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्. 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्. केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911. तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता.
2: एस शुभला पोलिक्लिनिक प्राली धादिङ बेसीमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला.
3: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच,
2: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
3: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने,
2: आन खस्ने समस्या भएमा,
3: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुण भएको नभएको जाँच,
2: पाठे घरको मुखको क्यान्सरको जाँच,
3: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
2: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाई भएमा,
3: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
2: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ. सम्पर्क ठेगाना
3: सुबला पोलिक्लिनिक ताली, नीलकण्ठ 3, धादिङ बेसी, पुसार बजार, प्रहरी बीट अगाडि. फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22.
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज.

0: सुबड़ अवसर सुबड़ अवसर नर्भिक अस्पताल तथा काठमाडौं डायबिटीज तथा थायराइड सेन्टर का वरिष्ठ इंडोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अब देखि प्रत्येक महीना को तेस्रो शनिवार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर में आई रहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह सुगर रोग थायराइड को समस्या महिनावरी को समस्या भिटामिन डी को समस्या कैल्सियम घटबड़ हुने समस्या थप जानकारी तथा नाम दर्ता को लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिंग बेसी धादिंग संपर्क मोबाइल नंबर 9841603239। यो महीना को 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
1: चाडबाड पनि नजिकै आइसक्यो। कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
2: सुन जस्तो चीज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
1: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिचमा रहेको सलाङ श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
2: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
3: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर। अनि तपाईँ नि?
4: हजुर, हामी कहाँ तपाईले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङ बेसी पुच्छार बजार।
1: प्रोप्राइटर अनिल सुनार। सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
5: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
0: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौं टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
5: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
0: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
5: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
0: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
5: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
0: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
5: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
0: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
5: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ बेसी होटल जनजीविका अगाडि।
0: फोन नम्बर 0105212448, मोबाइल नम्बर 9841494484।
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता, संसदमै मन्त्रीको आलोचना नगर्न रासोपा सभापति लामिछानेको निर्देशन, ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको तलब बढ़्यो, मासिक 5,000 थपिने।
1: प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहीका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रू 5,000 दरले वृद्धि गर्ने।
0: बागमती प्रदेशको मुख्यमन्त्री पदमा एमालेबाट किरण थापा मगरको दावी पेश, आफ्नो पार्टीको समर्थन नहुने राप्रपाको स्पष्टोक्ति, सरकार पुनर्गठन नभए आन्दोलनमा जाने एमालेको चेतावनी।
2: अकल्पनीय जन सुनामी आउनेछ, निश्चित आउनेछ, किनभने इतिहासले भन्छ संकटको गर्वबाट समाधान जन्मिन्छ।
0: साउनमा रोजगारीका लागि विदेशिनीको लर्को बढ़्यो, राष्ट्रिय सतर्कता केन्द्रद्वारा पछिल्लो 4 महिनामा 11,000 सरकारी कर्मचारीलाई कार्यवाहीको सिफारिश, पहाड़मा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना।
3: बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने कोटी कर्णाली र सतर्क प्रदेशका थोरै स्थानहरूमा हल्का मध्यम वर्षा भइरहेको छ।
0: र बागमती अटो जिमखाना प्रिक्सको दोस्रो संस्करण भदौ 13 आयोजना हुने, विजेताले अन्तर्राष्ट्रिय खेलमा सहभागी हुन पाउने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको पारिश्रमिक वृद्धि गर्नु सरकारको लामो समयदेखि उठ्दै आएको माग सम्बोधन गर्ने सकारात्मक कदम हो। मासिक 5,000 वृद्धि र अनुदानमा कार्यरत शिक्षकको तलब समायोजनले शिक्षा क्षेत्रमा काम गर्ने जनशक्तिको मनोबल बढ़ाउने अपेक्षा गर्न सकिन्छ। तर घोषणा मात्रै पर्याप्त हुँदैन, निर्णयको प्रभावकारी कार्यान्वयन र समयमै पारिश्रमिक उपलब्ध गराउनु सरकारको मुख्य जिम्मेवारी हो। शिक्षाको गुणस्तर सुधार्न शिक्षक तथा विद्यालय कर्मचारीको सेवा सुविधा र पेशागत सुरक्षालाई सरकारले दीर्घकालीन प्राथमिकतामा राख्नु पर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले लामो समय विचाराधीन राखिएको प्रारम्भिक बाल विकास, ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 दरले वृद्धि गर्ने निर्णय गरेको हो। बैठकले माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-7-8 शिक्षक सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो।
1: प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा

0: मासिक रू 5,000 का दरले वृद्धि गर्ने, अर्को माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने।
1: बैठकले सफ्टवेयर विकास तथा संचालन समिति गठन आदेश 2083 स्वीकृत गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधार सम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने र करिब 2,73 अर्ब नेपाली रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। त्यस्तै भोलि र पर्सी भारतमा आयोजना हुने सीमा व्यवस्थापन सम्बन्धी जोइन्ट वर्किङ ग्रुपको 14 बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले संसदमै आफ्ना मन्त्रीहरूप्रति असन्तुष्टि नपोख्न निर्देशन दिनुभएको छ। संसदमा सत्तापक्षकै सांसदहरूले सरकारको कार्यशैलीप्रति आक्रोश पोख्न थालेपछि आफ्ना गुनासो र समस्या समन्वित भएर पार्टी तथा संसदीय दलमा मात्र राख्न निर्देशन दिनुभएको हो। सभापति लामिछानेले मन्त्रीहरूसहित सांसदहरूसँग आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा चलेको छलफलमा यस्तो निर्णय दिनुभएको हो।
2: ठूलो राजनीतिक दलभित्र कहिले कसको कुनै न कुनै विषय कहिले काहीँ बोल्दाखेरि कतिपय कुरा छिप्न नसक्ला, कतिपय गर्दाखेरि कहिले काहीँ यताउता हुन सक्ने सम्भावना संख्या नै धेरै हुनुहुन्छ, त्यसले गर्दा हुने हो। तर समग्रमा त्यसको होइन, त्यस कारणले त्यसको पनि बुझाइ गर्नु हुँदैन। तर धेरै कुरा गर्दा एक दुईजना साथीहरूको बोलाइ कहिले काहीँ विवादमा पर्छ, त्यसलाई सम्हालेर फेरि त्यसलाई सम्हाल्ने हामी गरिहाल्छ, त्यस्तो केही छैन। हामी बिचको कुनै त्यसको राजनीतिक अर्थ भन्ने नै
1: छलफलका क्रममा सांसदहरूले विशेष गरी गृह, शिक्षा, कृषि, उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयका काम कार्यवाहीबारे प्रश्न उठाएका थिए। गृहमन्त्री सुधन गुरूङको कार्यशैलीप्रति सांसदहरूको असन्तुष्टि थियो। जेनजी शहीदकी आमा रचना खतिवडाले आन्दोलन भएको एक वर्ष पुग्न लाग्दा पनि दोषीहरूमाथि कार्यवाही नभएकोमा दुःख सुपुग्नु भएको थियो। जवाबमा गृहमन्त्री गुरूङले जेनजी आन्दोलनका दोषीहरूलाई कार्यवाही गरेरै छोड्ने प्रतिबद्धता जनाउनु भएको थियो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह र सरकारका मन्त्रीहरूबीच चालू आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्य सम्पादन सम्झौता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदान प्रदान गर्नुभएको हो। अनुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। संसदमा विपक्षी दल नेकपा एमाले सरकार पुनर्गठन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। आज संसदमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले रासपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्री सहित सरकारको पुनर्गठनको समय आएको भन्दै तत्काल सभापतिको हैसियतले अघि बढ़न आग्रह गर्नुभयो। विशेष गरी प्रधानमन्त्री बालिन शाहको कार्यशैली सरकारका मन्त्रीहरूमा सुधार नआए भन्दै पुनर्गठनको पहल नगर्ने आन्दोलनमा जाने चेतावनी दिएको हो। उहाँले राष्ट्रियता र जनजीविका पुनर्स्थापित गर्न छिट्टै चारैतिरबाट 7-40 र 62-63 सालको भन्दा विशाल जनआन्दोलनको तयारी थाल्ने दावी गर्नुभयो।
3: राष्ट्रपतिका सभापतिज्यूले पार्टीको प्रमुख राजनैतिक नेताको हैसियतले प्रधानमन्त्री सहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्नुपर्दछ। सम्मानीय सभामुख महोदय, अन्तिम विकल्प बाँकी छ, अन्यथा राष्ट्रियता, लोकतन्त्र तथा जनजीविका पुनस्थापना गर्न छिट्टै चारै दिशाबाट 7-47-62 सालको भन्दा विशाल अकल्पनीय जनसुनामी आउनेछ, निश्चित आउनेछ। किनभने इतिहासले भन्छ, संकटको गर्वबाट समाधान जन्मिन्छ।
1: बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेकपा एमालेका प्रदेश सभा सदस्य किरण थापा मगरले प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुभएको छ। थापाले नेपाल कम्युनिष्ट पार्टी, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सहितका दलको समर्थनमा मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको हो। एमाले, नेकपा र राप्रपाको समर्थनमा तीनै दलका संसदीय दलका नेताहरूको हस्ताक्षरसहित थापाले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको एमालेका प्रदेश सभा सदस्य भारती पाठकले जानकारी दिनुभयो। नेपालको संविधान धारा 168 को 2 बमोजिम मुख्यमन्त्री पदमा दावी गरिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सरकार निर्माणमा आफ्नो पार्टीको समर्थन नरहेको बताएको छ। पार्टी केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै सरकार निर्माणमा राप्रपाको सहमति भएको भन्ने विषयमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो। राप्रपाको गत साउन 20 गते बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकार निर्माणको कुनै पनि विषयमा सहमति नभएको दावी गरेको हो। पार्टी अध्यक्ष राजेन्द्र लिङदेलले पार्टी तत्काल सरकारमा सहभागी हुने कुनै निर्णय नगरेकोले सांसदहरूको हस्ताक्षर मान्य नहुने बताउनु भएको हो। आज नेकपा एमालेका किरण थापा मगरले नेकपा र राप्रपा समेतको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेपछि राप्रपाले यस्तो प्रक्रिया दिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा 11,000 कर्मचारीलाई कार्यवाही गरेको छ। प्रधानमन्त्री बालिन शाह नेतृत्वको सरकार गठन भएता सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनवाईको प्रक्रिया तीव्र गतिमा अगाडि बढ़ाएको केन्द्रका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभयो। प्रवक्ता भट्टका अनुसार गएको चैतदेखि साउनसम्म केन्द्रमा 1,298 उजुरी दर्ता भए यसमध्ये 1,114 अर्थात 85.82% उजुरी फोर्चेट भएको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा 11.72% बिन्दुले धेरै हो। चालू आर्थिक वर्षको पहिलो महिना सालमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या 70,000 भन्दा धेरै रहेको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार सालमा नयाँ र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या 70,441 रहेको छ। अघिल्लो वर्ष सालमा 68,110 विदेश गएका थिए। यस्तै चालू आर्थिक वर्षमा श्रम स्वीकृति लिने महिलाको संख्या पनि गएको वर्षको साउनको तुलनामा केही बढ़ेको छ। विभागका अनुसार गएको वर्षको साउनमा 9,162 महिला रोजगारीका लागि विदेश गएका थिए। यो वर्षको साउनमा 9,969 जना छ। समग्रमा नै पोहोरको साउनको तुलनामा यस वर्ष साउनमा वैदेशिक रोजगारीमा जानेको संख्या धेरै देखिन्छ। देशका पहाड़ी भूभागका केही स्थानमा आज मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशका हिमाली र पहाड़ी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको छ। मौसमविद विनु महर्जनले कोशी प्रदेशको तराई भूभागका केही स्थान तथा मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने मौसमविद विनु महर्जनले सीआईएनलाई जानकारी दिनुभयो।
4: गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने कोटी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का मध्यम वर्षा भइरहेको छ। यसरी रातिको घटना चाहिँ देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्छ। देशका तराई भूभागमा आंशिक बादल लाग्छ। देशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा सम्भावना छ।
1: नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले संस्थाको विधान र सिद्धान्त विपरीत कार्य गरेको भन्दै देशका 7 प्रदेश र 15 जिल्ला समितिलाई स्पष्टीकरण सोधेको छ। केन्द्रीय तत्तर्थ समितिको भदौ 1 गते बसेको 356 बैठकको निर्णय अनुसार ती समितिहरूलाई चित्तबुझ्दो जवाब पेश गर्न 3 दिनको समय सीमा दिएको हो। महामन्त्री ऋषि रमर खनालले संस्थाको व्यतिथि अन्त्य गर्दै शुद्धिकरण बनाउँदै लैजाने म्यान्डेट अनुरूप यो कदम चालिएको बताउनुभयो। यसैबीच नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा सहितको पूर्व पदाधिकारीहरूलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। साझा खबरमा अब खेल खबर। बागमती अटो जिमखाना प्रेक्सको दोस्रो संस्करण यही भदौ 13 गते आयोजना हुने भएको छ। बागमती प्रदेश खेलकुद विकास परिषदको सहयोगमा तारकेश्वरको लोलाङ स्थित अक्सफोर्ड ड्राइभिङ सेन्टर ट्रेनिङ सेन्टरमा हुनेछ। विजेताले हङकङ र वा भारतमा आयोजना हुने एसिया अटो जिमखाना च्याम्पियनशीपमा सहभागी हुने अवसर पाउनेछन्। उत्कृष्ट दुई चालकलाई एएजीसी आयोजकबाट कुल 75,000 रूपियाँ नगद पुरस्कारसँगै एफआईए र बागमती प्रदेश खेलकुद विकास परिषदबाट खेल सामग्री तथा अन्य सहयोग उपलब्ध गराइने आयोजकले जनाएको छ। नेपालीको खेतबाट हराउँदै रैथाने बाली भान्साबाट फर्काउने प्रयास
5: पहिले त्यो पनि हराएर गयो सिङ्गी धानको उति प्रचलन छैन यो बजारको किन्न लागे जम्मै बजारको त्यसमा स्वाद पनि केही हुँदैन केही पौष्टिक तत्त्व पनि हुँदैन
1: हराउँदै गरेको बझाङको मौलिक स्वाद जोगाउने प्रयास रिपोर्ट अस्वस्थ मासु खाँदा रोगको जोखिम बच्ने उपाय के होला लगायतका सामग्री बाँकी नै छन् सीआईएमको साझा खबर सुन्दै गर्नुहोला
6: गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरू
7: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फण्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ यसबाट तपाईँको खेतीपाती बसोबास वा दैनिक जीवनमा असर परेको छ
6: चिन्ता नलिनुहोस् तपाईँको गुनासो सुन्ने ठाउँ छ
7: स्वतन्त्र उजुरी संयन्त्र आईआरएम हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो यसले तपाईँका गुनासा निष्पक्ष गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ
6: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्
7: irm.greenclimate.fund मा विस्तृत जानकारी लिन सक्नुहुनेछ
8: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल एक्सटेमद्वारा जारी सन्देश
6: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
6: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई हिर्काउने दबाउने वा सजाय दिने विषय मानिन्छ
9: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ
6: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
9: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
6: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाउं शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर सरकारले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था क्रमशः सहज हुँदै गएको जनाएको छ आज सिंहदरबारमा मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत अहिले विभिन्न स्थानमा ग्यास सिलिण्डर वितरणको काम भइरहेको बताउनुभयो कतिपय उपभोक्ताले आवश्यकता भन्दा बढ़ी ग्यास सञ्चय गरेका कारण केही स्थानमा अभाव देखिएको उल्लेख गर्दै उहाँले यस विषयमा मन्त्रालय गम्भीर र संवेदनशील रहेको बताउनुभयो बझाङ जिल्लाका गाउँघरमा कुनै समय घरको भान्सादेखि खेतबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो कोदो बेथे फापर चिनो कागुनो उवा जौ स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न यहाँका मुख्य खाद्य स्रोत थिए यी बाली पेट भर्ने अन्न मात्र थिएनन् यहाँको संस्कृति परम्परा चाडपर्व र स्थानीय जीवनशैली समेत जोड़िएको थियो तर पछिल्लो समय बजारमा सहजै पाइने आयातित तथा आधुनिक खाद्यान्नको प्रयोग बढ़दै जाँदा धेरै रैथाने बाली खेतीबाट हराउँदै जान थालेका छनृ
11: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षणसँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन् स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ छब्बीस पातीफेरा गाउँपालिका वडा नम्बर सात खोरीका मकर बोहरा
12: पहिला त हामी जौ लगाउँथ्यौं वा लगाउँथ्यौं कोदो लगाउँथ्यौं मार्सिया लगाउँथ्यौं अहिले त्यो मार्सियालाई त लोही नै भइसक्यो अनि कोदो त हुँदैछ कोदो हुन्छ प्राय जो मान्छेहरू अब त्यो खेती गर्नु अलिक छोडा जस्तो लाग्यो।
11: रैथानी बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 7 का प्रयागराज जोशी।
5: आजभोलिको गाउँ भन्दा त्यो झालो गाउँ एकदम खारी हुने, पछि पनि हुने, सबैलाई पछि हुने, जसको बाहुलो नलाग्ने भनेर पुरानै मान्छेहरू त्यो लगाउने गर्थे, कागुनो पनि लगाउँथे।
11: स्थानीय रूपमा उत्पादन हुने विभिन्न अन्न, केडागुडी र तरकारीलाई दैनिक खानामा समावेश गर्न सके खानामा विविधता र पोषणमा सुधार ल्याउन सकिने हुन्छ। त्यसैले रैथाने बालीको संरक्षणलाई कृषि उत्पादनसँग मात्रै नभई पोषण र स्वस्थ खानपानसँग जोडेर हेर्नुपर्ने जानकारहरू बताउँछन् जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लाल बहादुर धामी।
13: दुई वर्षदेखि स्वास्थ्यसँग उत्पादन भनेर चाहिँ हामीले स्वास्थ्यसँगै उत्पादनलाई पनि हामीले कति सक्छौ भनेर पनि कृषि भेटनरीसँग पनि हामीले सहकार्य गरेका छौँ। त्यसमा बाली नालीहरूलाई प्रमोट गर्ने, आमा समूहमा त्यसको महत्व बुझाउने अनि त्यसलाई चाहिँ सही तरिकाले पकाएर खाने र तिनी बालीहरूको संरक्षण गर्ने कुराहरू पर्दछन्।
11: कतिपय स्थानीय तहले रैथानी बाली उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने, नमूना खेती सञ्चालन गर्ने तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास समेत गरिरहेका छन्। जय पृथ्वी नगरपालिका कृषि शाखा प्रमुख मानराज जोशी।
14: उत्पादन स्थलहरूलाई क्लस्टर बनाई सो क्षेत्रका कृषकहरूलाई बिउ वितरण र भण्डारणका लागि सिड बिन तथा हर्मेटिक ब्यागहरू वितरण गरिएको छ। बजारीकरणका लागि उत्पादित उपज धेरैमा सहयोग जस्ता कार्यक्रमहरू अनुदान उपलब्ध गराउनका साथै स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रममा समेत स्थानीय रैथाने बालिका परिकारहरू समेटिने गरी दिवा खाजा खुवाउने विद्यालयहरूसँग समन्वय गरिएको छ।
11: उत्पादन गरेपछि उचित मूल्य नपाउनु, युवा पुस्ता खेतीबाट टाढिनु, परम्परागत बिउ हराउँदै जानु र बजारमा बाहिरी खाद्यान्नको निर्भरता बढ्नु रैथानी बाली संरक्षणका प्रमुख चुनौती हुन्। उत्पादनदेखि बजारीकरणसम्मको सुनिश्चितता, स्थानीय परिकारको प्रवर्धन, विद्यालय तथा समुदायमा पोषण सम्बन्धी सचेतना र पुरानो ज्ञानको पुस्तान्तरण आवश्यक छ। केदारसिंह गाउँपालिका उपाध्यक्ष मनिषा धामी।
15: उपाध्यक्ष कोशेली कार्यक्रम मार्फत पनि हामीले बदमास खेती अनि आलु खेती, कोदो, जौ खेती उत्पादन गर्ने र यसको बजारीकरण गर्ने कामहरू गरिरहेका छौं।
11: स्थानीय तहको नीति, किसानको मेहनत र समुदायको सहभागिता जोडिन सके हराउँदै गएका रैथाने बाली फेरि खेतबारीमा फर्किन सक्ने सरकारवालाको सुझाव छ। सुनिल मण्डेल, सीआईएन रेडियो खप्तड आवाज, बझाङ।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मानिसमा लाग्ने रोगमध्ये 63% रोग पशुबाट सर्ने,
16: पशु जस्तो थियो कि थिएन, त्यो जाँचिएको थियो कि थिएन, मासुको आफ्नो प्राकृतिक रङ हुन्छ, प्राकृतिक गन्ध हुन्छ, यो चाहिँ सामान्यतया।
1: मासुबारे समाजमा रहेको विश्वास, भ्रम र वास्तविकताबारे विज्ञसँगको सवाल जवाफ लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: बालबालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
18: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
17: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
18: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मानिसमा लाग्ने रोगमध्ये 65% रोग पशुबाट सर्ने र नयाँ रोगमध्ये 70% रोग पशुबाट सर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। हेर्दा ताजा मासु खाँदा विभिन्न रोगको खतरा हुन सक्ने पशु विज्ञहरूले बताएका छन्। स्वस्थ मासु चिन्न नसक्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। त्यसो भए स्वस्थ मासु कसरी चिन्ने? कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोतनाथ गौतमसँग हामीले मासु बारेको भ्रम र यथार्थ बारे कुराकानी गरेका छौं।
16: सामान्यतया मासुमा मासुको प्राकृतिक रङ गन्ध र त्यसको प्राकृतिक बनावट जुन हुन्छ त्यो प्राकृतिकै रहनु पर्यो, देखिनु पर्यो। त्यो नै मासु स्वस्थ छ कि छैन भन्ने कुराको पहिलो कुरा हो। र यति भन्दा भन्दै पनि फेरि हामीले सँगै के जोड्नु बिर्सिनु हुँदैन भने मासु कस्तो पशुबाट उत्पादन भएको हो भन्ने कुरा चाहिँ सँगसँगै जोडिएर आउँछ। र मैले भन्न खोजेको कुरा के हो भने मासु स्वस्थ हुनका लागि पहिलो कुरा मासु जुन पशुबाट पक्षीबाट मासु उत्पादन हुने त्यो पशु स्वस्थ हुनुपर्छ। स्वस्थ पशुबाट सामान्यतया मासु स्वस्थ मासु उत्पादन हुन्छ अनि हामी भन्न सक्छौ मासु स्वस्थ छ। त्यसका लागि केही कुराहरू चाहिँ पूर्व सार्थकको रूपमा हामीले लिनुपर्ने हुन्छ। जस्तो त्योमा पशु स्वस्थ छ कि छैन भनेर कसले भन्दैन हो त? पशु स्वस्थ थियो कि थिएन, त्यो जाँचिएको थियो कि थिएन र त्यतिले मात्रै पुग्दैन। स्वस्थ मासु पशु जाँच गर्दा सामान्यतया स्वच्छ मासु उत्पादन हुन्छ, तर कहिलेकाहीँ नदेखिने खालका समस्याहरू मासुमा पनि देखिन सक्छन् र त्यसकारण पशु पहिले भर्नु पूर्व जाँच हुनु पर्यो र पछि पनि मासु जाँच गर्नु पर्यो अनि मात्रै त्यो मासु स्वस्थ रहन्छ।
1: त्यो एउटा प्राविधिक कुरा भयो। तर अहिले हाम्रो गाउँघरतिर अथवा शहरमै पनि मासु काट्नु पूर्व चाहिँ परीक्षण गरेर काट्ने भन्ने कुरा चाहिँ कमै मात्र चलनमा छ नि। त त्यो हुँदै गर्दाखेरि चाहिँ हाम्रो आँखाले पनि यो चाहिँ मासु स्वस्थ छ है भनेर छुट्याउन सक्ने अवस्था चाहिँ रहन्छ कि रहँदैन?
16: सामान्यतया हामी अब आम नेपालीहरूको हाम्रो आदत चाहिँ कस्तो छ भने ताजा फ्रेस मासु हामी खोजिरहेछौँ र हामी चाहन्छौँ मेरो आँखा अगाडि नै काटियोस् कुनै पनि पशु र अथवा काट्दा काट्दैको मासु चाहिँ हामीले देख्यौँ भने हामी ढुक्क हुन्छौँ ल यो फ्रेस हो भन्ने, यो मासु स्वस्थ छ अथवा राम्रो छ भनेर हामी हाम्रो आम उपभोक्ताको के भन्छ हेराइ नजर दृष्टि सोचाइ यो खालको छ। र अहिलेको समस्याको मेन चुरो कुरो भनेकै यहीँनिर हो कि अहिलेसम्म हामीले वध गर्नु पूर्व पशु जचाउनुपर्छ, वध गरिसकेपछि पनि मासुको जाँच हुनुपर्छ, त्यो जाँच भएको नभएको कसरी थाहा हुन्छ भन्दा त्यहाँ के चिन्ह हुनुपर्छ, चिन्ह लगाउनुपर्छ, छाप लगाउनुपर्छ अनि मात्रै उपभोक्ताले ढुक्कसँग ए यो त यसमा चाहिँ विज्ञद्वारा जाँच गरिएको मासु हो भनेर बिना कुनै हिचकिचाह ढुक्कसँग मासु खरिद गर्न सक्ने अवस्था सिर्जना हुन्छ। त्यसका लागि नै हामीहरू अहिले लागि परिरहेको अवस्था हो।
1: मासुको रंग राम्रो छ भने त्यो स्वस्थ मासु हो
16: हुन पनि सक्छ, नहुन पनि सक्छ, दुइटै कुरा छ।
1: किन त्यसमा चाहिँ
16: अब रंग त हामी हेर्दा राम्रै देखेका छौँ तर त्यो पशु स्वस्थ थियो कि थिएन, मासु जाँच भएको थियो कि थिएन भन्ने कुरा त हामीलाई थाहा छैन नि। त्यसकारण स्वस्थ हुनु पनि सक्छ नहुनु पनि सक्छ।
1: दोस्रो प्रश्न चाहिँ ताजा मासु हो भने जाँच गर्न आवश्यक छैन
16: मैले अघि नै भने फेरि अघिकै प्रश्नसँग जोडिन्छ। पशु स्वस्थ थियो कि थिएन, पशु जाँच गरिएको थियो कि थिएन, कसरी थाहा हुन्छ मासु ताजा मासु हुँदैन? मासु त काट्दाखेरि तपाईँ काटेको मात्रै देख्नुहुन्छ, मासु मात्रै देख्नुहुन्छ।
1: ताजा हुनु र सुरक्षित हुनु फरक
16: राम्रो हो।
1: तेस्रो प्रश्न, फ्रोजन मासु भनेको अस्वस्थ र बासी मासु हो?
16: फ्रोजन स्वस्थ मासु, फ्रोजन मासु स्वस्थ हुनु पर्यो। मैले अघि भनेकै कुरा फेरि जोडिन्छ, जाँचिएको पशुबाट जाँचिएको मासु, फ्रोजन मासु, हेल्दी मासु।
1: चौथो प्रश्न, पशु स्वस्थ देखिन्छ भने त्यसबाट बनेको मासु पनि पक्कै स्वस्थ हुन्छ?
16: सामान्यतया हुन्छ, कहिले काहीँ मात्रै आन्तरिक अङ्गहरूमा कहिले काहीँ त्यो रोगमुक्त हुन सक्छ जो त्यसै कारणले मासु पश्चात समेत मासुको निरीक्षण आवश्यक भएको हो।
1: पाँचौ प्रश्न, मासु पकाएपछि सबै प्रकारका जीवाणु र रोगको जोखिम समाप्त हुन्छ?
16: राम्ररी पाक्यो भने रोग लगाउने ब्याक्टेरिया भाइरसहरू मर्छन् भन्ने मान्न सकिन्छ।
1: छैटौं प्रश्न, महँगो मासु भन्नेको नै गुणस्तरीय मासु हो?
16: कदापि होइन, महँगो हुँदैन गुणस्तरीय हो भन्ने कुरा चाहिँ कसलाई ग्यारेन्टी गर्न सकिँदैन।
1: सातौं प्रश्न, मासुमा गन्ध छैन भने खाना सुरक्षित छ?
16: गन्ध कस्तो गन्ध भन्ने कुरा हो, मासुको आफ्नो प्राकृतिक गन्ध हुन्छ,
1: गन्धाएको छैन भने
16: प्राकृतिक त्यति मात्रै पर्याप्त हुँदैन।
1: आठौं प्रश्न, मासु पसल सफा देखिन्छ भने त्यहाँको मासु पनि सुरक्षित छ?
16: एउटा मापदण्ड पूरा गर्यो, त्यस्ता मापदण्डहरू थुप्रै छन् जुन पूरा गर्नुपर्ने हुन्छ, एउटा मापदण्ड एउटा एक लेभलको पासवर्डको मात्रै मान्नुपर्छ त्यसलाई।
1: नौ नम्बरको प्रश्न, मासुको जाँचको विषय पशु र मासु व्यवसायीसँग मात्रै सम्बन्धित छ?
16: होइन, यो सरकार, उपभोक्ता, मासु व्यवसायी र पशु चिकित्सक सबैको सबैसँग सम्बन्धित छ, सबैको भूमिका छ।
1: दशौं प्रश्न, मासुमा धेरै रगत हुनु भनेको ताजा र राम्रो मासु हो?
16: मासु त्यसै नै हुन्छ, मासु झुन्ड्याएर पशुलाई झुन्ड्याएर बात गर्नुपर्छ, सकेसम्म धेरै रगत त्यसबाट निस्किनुपर्छ, अनि मासु स्वस्थ रहन्छ।
1: प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब बढ़ेको छ। हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 दरले वृद्धि गर्ने सरकारको निर्णय छ। प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता भएको छ। संसदमै मन्त्रीको आलोचना नगर्न रासोपा सभापति लामी छानेले निर्देशन दिनुभएको छ। बागमती प्रदेशको मुख्यमन्त्री पदमा एमालेबाट किरण थापा मगरको दावी पेश भएको छ। आफ्नो पार्टीको समर्थन नहुने राप्रपाको भनाई छ। सरकार पुनर्गठन नभए आन्दोलनमा जाने एमालेको चेतावनी छ। साउनमा रोजगारीका लागि विदेशिनीको लड़को बढ़ेको छ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा पछिल्लो 4 महिनामा 11,000 सरकारी कर्मचारी कार्यवाहीको सिफारिश गरिएको छ। पहाड़मा मेघ गर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। र बागमती अटो जिमखाना प्रिक्सको दोस्रो संस्करण भदौ 13 आयोजना हुने भएको छ। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 4 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो धादिङ 106 मेगाहर्ज
1: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
2: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन
3: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ
2: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्
3: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ
2: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्
3: खानामा चिल्लो प्रयोग कम गरौं मौसम अनुसार फलफूल खाऊ गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ दूधजन्य वस्तु खाऊ माछा मासुका परिकार मिलाएर खाऊ फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं नियमित व्यायाम गरौं
2: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन यो सन्तुलित हुनुपर्छ
4: एफएओ नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश

0: भएमा,
1: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
2: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुबड़ अवसर सुबड़ अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थायराइड सेन्टर का वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अब देखि प्रत्येक महीना को तेस्रो शनिवार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर में आई रहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह सुगर रोग थायराइड को समस्या महिनावरी को समस्या भिटामिन डी को समस्या क्याल्सियम घटबड़ हुने समस्या थप जानकारी तथा नाम दर्ता को लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ सम्पर्क मोबाइल नम्बर 9841063239। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
1: होइन ए बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै बर्सौ बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
2: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचानी पसल भेटिएको
1: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाङ स्ट्रिट अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
2: ए अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
3: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
4: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङ बेसी पुछार बजार।
1: प्रोपाइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
5: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
0: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङ बेसी शान्त बजारमा आउँदै हुनुहुन्छ।
5: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङ बेसी शान्त बजारलाई सम्झनुहोस्।
0: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
5: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
0: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
5: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
0: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
5: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
0: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
5: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ बेसी होटल जनजीविका अगाडि।
0: फोन नम्बर 0105212448, मोबाइल नम्बर 9841494484।
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्पी गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल, धादिङ।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: घर में चार जना छन्, चार जना को चार ही समस्या कसलाई कहाँ लिएर जानु
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै
1: के हुनु बाबु दाईको दाँत जचाउनु पर्ने छ नानीको दाँत मिलाउनु पर्ने छ बाबुको दाँत निकाल्नु पर्ने अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने कसलाई कहाँ लिएर जाने होला
2: ल किन चिन्ता लिनु अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मैले नि आज भर्खरै दाँत मिलाएर आएको सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि
3: हजुर हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने दाँत सफा र पोलिस गर्ने दाँतको जरादेखि उपचार आरसीटी गरिने दाँत कलरको सिमेन्ट भर्ने नक्कली स्थायी र अस्थायी दाँत राखिने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य नीलकण्ठ नगरपालिका तीन धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज